0: ने भोट किन नचल्ने भन्ने प्रश्न युवाहरूको छ, यसमा यहाँको जवाब के छ? जवाफमा प्रमुख निर्वाचन आयुक्त कार्कीले भने, नचल्ने भोट किन नचल्ने भन्ने प्रश्न लामो समयदेखि सुनिँदै आएको छ। यो विषयमा कानूनी आधार र राजनीतिक निर्णय आवश्यक छ। यस्तो जवाफले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने अपूर्ण एजेण्डालाई फेरि सतहमा ल्याइदिएको छ, किनकि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र नागरिकले आफू बसोबास गरिरहेको जिल्लाबाट मतदान गर्न पाउनुपर्ने नयाँ होइन। यो बहस दुई दशकदेखि भइराखेको छ। यसबीचमा धेरै सरकार बने, सांसदहरू फेरिए, निर्वाचन आयोगको नेतृत्व फेरिए, तर एजेण्डा जहाँको त्यही छ। यो विषयमा सर्वोच्च अदालतले दिएको आदेश समेत कार्यान्वयन हुन सकेको छैन। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले 2075 सालमै दिएको हो, तर नेपालमा दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहे पनि यसको सुनिश्चितता गर्ने आवश्यक ऐन र पूर्वाधार भने तयार गर्न निर्वाचन आयोगको नेतृत्व भने अझै स्पष्ट हुन सकेका छैनन्।
1: नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढ़ाउन र उपभोक्तालाई राहत दिन विद्युत महसूल घटाउने तयारी थालेको छ। वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत खेर जान नदिने तथा घरायसी र औद्योगिक क्षेत्रको खपत बढ़ाउने उद्देश्यले प्राधिकरणले यस्तो प्रक्रिया अघि बढ़ाएको हो। बुधबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण संचालक समितिको 1040 बैठकले महसूल पुनरावलोकनका लागि संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको छ। बिजुली खपत बढ़ाउन महसूल घटाउने तयारी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: ਹਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਐਕਟੀਵੇਟ ਅਰਨੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇਕ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲਸ ਲਾਈਫ ਕੋ ਬੇਸਮਾ ਬੈਂਕਿੰਗ
1: ए भतीज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो हो नेपाली रेडियो
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ केही समयदेखि क्यान्सर रोगबाट पीड़ित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि अघि बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानिभामा राखिएको थियो कांग्रेस सभापति गगन कुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर सम्मान प्रकट गरेका थिए तर कांग्रेसकै केही नेता भने पार्टी कार्यालयमा देखिएनन् विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएसँगै डाक्टर शेखर कोइराला पूर्णबहादुर खड्का प्रकाश मानसिंह विमलेन्द्र निधि विजय कुमार गच्छेदार कृष्ण प्रसाद सिटौलाहरू सानेपा भने नगएको जनाइएको छ
8: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको छ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढ़ाएको हो
7: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ विशेषतः विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ
8: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा 300 शैयाको अस्पताल सहित एमबीबीएस चिकित्सा शिक्षाको पढ़ाई हुने भएको छ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीसँग सरकारले सोमबार 300 शैयाको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने र एमबीबीएस लगायतका शैक्षिक तयारी थाल्ने सहमति गरेको हो
7: खीरको परिकार किसानको सम्मान डेयरी उद्योगको स्वाभिमान नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेयरी एसोसिएशनले खीर दिवस मनाएको छ साउन 15 गते मनाइने राष्ट्रिय खीर दिवसको पूर्व सन्ध्यामा एसोसिएशनले बुधबार खीर प्रबन्धन कार्यक्रम आयोजना गरेको हो
8: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् संचार मन्त्रालयमा बुधबार भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसंचार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए
7: अब शेयर बजार घट्ने क्रम यस दिन पनि जारी छ नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 7.79 अंक अर्थात 0.28% घटेर 2688.88 बिन्दुमा सरेको छ शेयर बजार गत सोमबार यता घट्न थालेको हो गत सोमबार 33.28 अंकले घटेको बजारमा मंगलबार 4.64 अंकको गिरावट देखिएको थियो बुधबार कारोबार रकम पनि घटेको छ अघिल्लो कारोबारको दिन 4.42 अर्ब रूपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा यस दिन 4.02 अर्ब रूपियाँ भन्दा बढ़ीको भएको छ बुधबार सर्वाधिक शेयर मूल्य बढ़ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ भने उक्त कम्पनीको शेयर मूल्य 14.99% बढ़ेको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने दृढ़ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्। समाचार संस्था एएफपीसँग ईमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे जानकार रहेको उल्लेख गर्दै त्यसका बावजूद मातृभूमि फर्कने निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डस र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। घरेलु टोली नेदरल्याण्डसले बुधबार नेपाललाई 57 रनले हराएपछि नेपाल 4 खेलमा पराजित भएको हो। यसअघि नेपालले नेदरल्याण्डसँग 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियासँगको 2 खेल पनि नेपालले 8 विकेट र 3 रनले गुमाएको थियो। नेदरल्याण्डसको अल्ब्रेक्टमा नेपालले घरेलु टीमलाई पहिले ब्याटिङका लागि निमन्त्रणा दिएको थियो। नेदरल्याण्डसले कमजोर शुरूआत गरे पनि निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 225 रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो।
3: अब विचार विश्लेषणको पालो। कंग्रेसमा रोइलो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशन वैध कि अवैध भन्ने प्रश्नलाई निर्वाचन आयोगले उहिलै किनारा लगाइसकेको र त्यसलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको हो। यही उत्तरसँगै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले नेपाली कंग्रेस हाँक्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि अब प्रश्न बन्न सक्दैन। पार्टीलाई कुन दिशामा कसरी अगाडि बढ़ाउने भन्ने निर्णय गर्न गगन नेतृत्वको कार्य समितिले पाउँछ कि पाउँदैन भन्ने पनि निरर्थक प्रश्न हो। तर गगनकै हस्ताक्षरबाट टिकट लिएर चुनावमा गएकाहरू नै अहिले अनेकन किचलो झिकेर नेपाली कंग्रेसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण छ। निर्वाचनको प्रचार प्रसारका क्रममा आम सभामा सभापतिका हैसियतले त्यही गगनले गएर बोलिदिनै पर्ने र निर्वाचन सकिएपछि त्यही गगनका बारेमा अनर्गल प्रश्नहरू उठाउनु पनि पाका नेताहरूलाई पक्कै नसुहाउनु पर्ने हो। तर यस्तै भइरहेको छ।
4: मिटर व्यास अधुरो वित्तीय आधुनिकीकरणको कथा शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छ। मिटर ब्याज समाधानका लागि पहिलो आवश्यकता विशेष कानूनी र न्यायिक संयन्त्र हो। तर कानूनी रूपमा दर्ता भएको लिखतलाई स्वत न्यायपूर्ण भन्न मिल्दैन। दोस्रो निजी ऋण कारोबारलाई पारदर्शी बनाउनु हो। निश्चित सीमाभन्दा माथिका व्यक्तिगत ऋण बैंकिङ माध्यमबाट हुनुपर्छ। रकम कहाँबाट आयो र कहाँ गयो भन्ने प्रमाण राखिनुपर्छ। सम्झौतामा मूलधन, ब्याज दर, अवधि, किस्ता, धितो, जरिवाना र दुवै पक्षका अधिकार सरल भाषामा स्पष्ट हुनुपर्छ। वडा कार्यालयले केवल छाप लगाउने निकाय नभई नागरिकलाई जोखिमपूर्ण सम्झौता बुझ्न सहयोग गर्ने, कानूनी सहायतातर्फ पठाउने र गोप्य उजुरी लिन सक्ने स्थानीय संयन्त्र बन्नुपर्छ। तेस्रो वित्तीय लोकतन्त्रीकरण आवश्यक छ।
3: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुलियो
2: सिटी बेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9856-31-730, 9856-55-536 र 9843-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे हुन्छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौं।
0: रेडियो आदि खुला 105.4।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी नेपाली नेटवर्क फेसबुक पेजबाट र युट्यूबमा नेपाली नेटवर्क टीभी पेजबाट पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर लाइभ भइरहेको छ। डिजिटल प्लेटफर्ममा यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। त्यो मध्येका अन्य धेरै डिजिटल फर्महरूमा पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो, जहाँ चाहिँ हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक, परराष्ट्र क्षेत्रका विषयमा मामिलामा कुराकानी र बहस चर्चा गर्ने गर्दछौं। सामाजिक सद्भावका कुराहरू गर्छौं र सरकारका कुराहरू गर्छौं। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौं संकटमै सरकार गुमनाम छ, रवि लामिछानेको अतिरिक्त सक्रियता देखिएको छ, किनभने हिजो मात्रै सर्वदलीय बैठक जब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भयो र त्यस पछाडि त्यहाँ न प्रधानमन्त्री देखिए न गृहमन्त्री देखिए, यो किन यस्तो मौनता साधिरहेका छन्, सरकारका प्रतिनिधिहरू किन चाहिँ सर्वदलीय बैठकमा उपस्थित भएनन्, यो विषय आज निकै चर्चाको विषय पनि रहेको छ। किनभने सरकार आखिर देशमा सुशासन चाहन्छ, सरकारका प्रतिनिधिहरू देशमा अमन चयन चाहन्छन्, वा चाहिँ देशमा यस्तै खालका विद्रोहहरू चाहन्छन्, यस्तै खालका द्वन्द्वहरू चाहन्छन्। आज प्रश्न गर्ने बेला यतिखेर भएको छ। आदरणीय श्रोता, आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौं। जब सभापतिले सक्रियता त देखाउनु भयो, तर प्रतिनिधिको हिसाबले कम्तीमा गृहमन्त्रीसम्म उपस्थित हुनुपर्ने, सकेसम्म प्रधानमन्त्री समेत उक्त बैठकमा उपस्थित हुनुपर्ने, तर किन चाहिँ यो ठालु प्रवृत्ति फेरि हावी हुँदै गएको हो त। राष्ट्रिय स्वतन्त्र पार्टीमा सिंगो जनताका प्रतिनिधिहरू जनताको दुःखमा उपस्थित हुन सक्दैनन्, संकटमा उपस्थित हुन सक्दैनन्, फेसबुकबाट सरकार चलाउँछन् भने यतिखेर जनताको एउटा प्रश्न छ, फेसबुकबाट सरकार चलाउने भए जनताको मतदान किन, जनताको सार्वभौम थलो संसदमा उपस्थिति किन हुँदैन, त्यहाँ चाहिँ जनताका समस्याहरू किन सम्बोधन गरिँदैनन्। आज धेरै प्रश्नहरू उठेका छन्। यतिखेर सुनसरी तनावग्रस्त छ, सुनसरी अझै पनि राम्रोसँग पहिलाको लेभलमा आउन सकिरहेको छैन। सुनसरीमा धेरै किसिमका वितण्डाहरू यतिखेर मचिरहेका छन्। सामान्य विवादले निम्ति आयो निकै ठूलो दुर्घटना। आदरणीय श्रोता, सुनसरीको देवागंज 3 कप्तानगंजमा दुई समुदायका युवा बीचको विवादले उत्पन्न असहज अवस्थालाई साम्य पार्न जनजनबाट अग्रसरता यतिखेर थालिएको छ। जातीय र सामाजिक एकता कायम गरौं भन्दै समाजका विभिन्न तबकाबाट र्याली निकाल्ने काम पनि भइरहेको छ। छानबिन समितिले पनि घटनास्थलमा पुगेर दोषी पहिचान गर्न सूक्ष्म अनुसन्धान थालेको छ। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि यतिखेर सुनसरीको देवागंज कप्तानगंज यतिखेर अशान्त बनेको छ। यो अशान्तिलाई शान्तिमा रूपान्तरण गर्नका निम्ति फेरि बुद्ध जन्माइदेऊ यतिखेर सुनसरीमा आवाज घन्किएको छ र सुनसरीका युवाहरूले भनिरहेका छन्, हामीलाई प्रधानमन्त्री चाहिन्छ, गृहमन्त्री चाहिन्छ। प्रधानमन्त्री गृहमन्त्री कहाँ सुतेका छन्? किन प्रधानमन्त्री र गृहमन्त्रीले यो घटनाप्रति केही पनि उनीहरूको वाक्य किन फुटिरहेको छैन? सार्वजनिक रूपमा किन अभिव्यक्ति दिएका छैनन्? किन चाहिँ यो घटनालाई साम्य पार्नका निम्ति प्रधानमन्त्री र गृहमन्त्री सक्रिय हुँदैनन्? यसमा निकै ठूलो साजिश लुकेको उनीहरूको आरोप रहेको छ। हिजो मात्रै त्यहाँका युवाहरूले सन्देश पठाएका छन्, प्रधानमन्त्री आऊ, गृहमन्त्री आऊ, यहाँको यो विवादलाई साम्य पार, यो विवादलाई मिलाऊ, नत्र भने मिलाउन सकिँदैन, समस्या छ। यी यावत विषयले गर्दाखेरि आज सुनसरी असामान्य बनेको छ, अशान्त बनेको छ। त्यसमा हरेक राजनीतिक दल, हरेक तह र तबकाका व्यक्तिहरूले त्यसमा साथ, सहयोग र सपोर्ट गर्दै भाईचाराको सम्बन्ध स्थापित गर्नुपर्दछ। मिलेर बसेको समाजलाई भड्काउने, मिलेर बसेको समाजलाई अझै पनि द्वन्द्वमा धकेल्ने काम कसैबाट पनि हुनु हुँदैन र कसैबाट पनि त्यो सही हुन सक्दैन। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी प्रमुखताका साथ यो विषयलाई उठाउन चाहन्छौ। सुनसरी देवानगंज गाउँपालिका तीन कप्तानगंजमा साउन 10 गते राति 8 बजेदेखि दुई समूह बीच विवाद र झडप शुरू भएको थियो। झडप भएपछि इलाका प्रहरी कार्यालय देवानगंजबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुग्यो। प्रहरीले सम्हाल्न नसकेपछि सशस्त्र प्रहरी परिचालन राति 10:30 बजे 23 शनिबार राति सुरक्षाकर्मीद्वारा गोली प्रहार भएको थियो। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँदैछौ, प्रहरीले सम्हाल्न नसकेपछि सशस्त्र प्रहरी परिचालित भयो, गोली लागेर 8 जना सर्वसाधारण घाइते भए। घाइते मध्ये देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको राति 11 बजे मृत्यु भएको थियो। आदरणीय श्रोता, साउन 11 गते बिहान 7 बजेदेखि देवानगंज र हरिनगरका सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो। कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन, जिल्ला सुरक्षा समितिद्वारा सेना परिचालनको निर्णय भयो। प्रदर्शन जारी, प्रदर्शनका क्रममा तोडफोड र आगजनी यतिखेर पनि भइरहेको छ र साउन 12 गतेको बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हरिनगर र देवानगंज पूरै क्षेत्रमा गराउँदैछौ। प्रहरीले सम्हाल्न नसकेपछि सशस्त्र प्रहरी परिचालित भयो, गोली लागेर 8 जना सर्वसाधारण घाइते भए। घाइते मध्ये देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको राति 11 बजे मृत्यु

0: परिवारसँग भेट पनि भएको छ र इटहरीमा सद्भाव र्याली निकालिएको छ। तर त्यहाँका युवाहरूले भन्दैछन् प्रधानमन्त्री र गृहमन्त्री चाहियो हामीलाई। यो घटना जुन ढंगले सामाजिक सद्भाव बिथुल्ने गरी जुन किसिमको घटना भएको छ यो घटनाका बारेमा आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, सामाजिक सद्भाव कायम गर्नुपर्दछ। यो सद्भाव कायम गर्न सकिएन भने आज समस्या निम्तन सक्छ। त्यसैले दुई तिहाईको सरकारमा संसद बिजनेस विहीन बनेको विषय पनि आउने भयो। अहिलेको अवस्थामा बिजनेस विहीन हुने अवस्था संसदमा किन सिर्जना भइरहेको छ, दुई तिहाईको सरकारले किन राम्रोसँग सुशासन केन्द्रित भएर काम गर्न सकिरहेको छैन, चालू बजेट अधिवेशनमा कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले स्वय अनुसार गर्न नसक्दा बिजनेस संकट भएको हो। यही संकटकै कारण असार 31 गतेदेखि स्थगित प्रतिनिधि सभा बैठक बिहेबार अर्थात आज 11 बजे फेरि बस्दैछ। र जसरी प्रदेश सभा जसरी संसद सञ्चालन हुनुपर्ने हो त्यो सञ्चालनमा र जनताले चाहेको सुशासन जनताले चाहेका ऐन जनताले चाहेका नियम देश बन्ने गरी मुलुक बन्ने गरी मुलुकको स्थायित्वका निम्ति जुन किसिमले सरकार अग्रसर हुनुपर्ने हो एग्रेसिभ भएर अगाडि बढ्नुपर्ने हो त्यो हुन नसक्दाखेरि धेरै प्रश्नहरू यतिखेर उब्जिएका छन्। यहाँहरूलाई थाहा छ जनताले दुई तिहाई नजिकको मत दिएका छन्। यो मतको अवमूल्यन हुनु हुँदैन भनेर जनताले पटक पटक खबरदारी गरिरहेका छन्। बिजुली खपत बढ़ाउन महसुल घटाउने तयारी पनि हुँदैछ। प्राधिकरणद्वारा 15 दिनभित्र नयाँ महसुल प्रस्ताव ल्याउन समिति गठन पनि भएको छ। घराइसी र औद्योगिक ग्राहक दुवैलाई लाग्ने महसुल घटाउने योजना, उद्योगीलाई रातिको समय वा कम माग भएको अवधिमा विशेष छूट दिने मोडल पनि अध्ययनको दायरामा र मौसम अनुसार फरक विद्युत दर लागू गर्ने सम्भावना पनि अध्ययन गर्ने बताइएको छ। त्यसैले आजको नेपाली बहसमा हामी हरेक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: सरा किन बोलाको मलाई?
2: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
1: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
2: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
5: रेडियो आदिखोला 105.4।

0: समग्र क्षेत्र।
1: ए सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847071481 र 9803054115।
3: रेडियो आदिखोला 105.4।

0: गरौ
1: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौ
3: आईएमई गरौ आईएमई गरौ
4: हर विषय में सरो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल आईएमई बैंक सबै का लागि बैंक डिस होम इंटरनेट
5: यतिखेर हाम्रो बेसमा सामाजिक विकास मन्त्री कोशी प्रदेशका रामप्रसाद महतो हुनुहुन्छ। मन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, धन्यवाद।
5: तपाईँको गृह जिल्ला पनि हो सुनसरी। यतिखेर सुनसरी अझै पनि तनावग्रस्त छ, पहिलाको लयमा अझै फर्किसकेको स्थिति छैन। खासमा सामान्य विवादले निम्त्याएको यो दुर्घटना सुनसरीको देवागंज तीन कप्तानगंजमा जुन दुई समुदायका युवा बीच विवाद उत्पन्न भयो, अहिलेको त्यहाँको परिस्थिति के छ मन्त्री?
6: अब यो सबभन्दा पहिला त यो सबभन्दा ठूलो के अरे यो दुर्भाग्य भन्छु म यसलाई, यो नघट्ने घटना हो। यो सबभन्दा पहिला त्यहाँ ज्यान गुमाउने ओम प्रकाश मेहताप्रति हार्दिक श्रद्धांजलि भन्न चाहन्छु र घाइते सम्पूर्णहरूलाई शीघ्र स्वास्थ्यको कामना भन्न चाहन्छु र यो परिवार जुन परिवारले एउटा बालक एउटा बच्चा आफ्नो बुवा आमाले गुमाउनु भएको छ त्यसको लागि धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनेर म त्यसको लागि पनि कामना गर्न चाहन्छु र त्यो समाजमा जुन घटना घट्यो त्यो घटना घट्नै नघटना घटेको रहेछ। त्यो घटनामा धेरै क्षति भएको छ, सामाजिक क्षति अनि त्यो त्यहाँ समुदायमा एउटा व्यक्तिहरू जम्मा भएर जुन धर्मप्रति एउटा वार्षिक वर्षमा गर्ने सोमबार सोमबारमा जाने के अरे त्यो के अरे कार्यक्रममा तपाईँको जल ल्याएर शिव मन्दिरमा पूजा गर्ने सिस्टम रहेछ। त्यो सिस्टममा जाने क्रममा जुन घटना घट्यो त्यो घटना घट्नै नघट्ने घटना हो। त्यसमा अलि समाज अहिले भनौँ न अलिकति दुखी र मर्माहत पनि छ। त्यो घटना समाजमा अब सबै समाजका जहाँ बासिन्दाहरू छ त्यो सम्पूर्ण समाजहरू लाई संयमता अपनाएर अहिलेको परिस्थितिमा जुन देखिएको छ अशान्ति एक अर्कालाई हेर्ने बित्तिकै यो कहाँको मान्छे हो, यो दूरको मान्छे हो, मेरो दुश्मन हो अथवा जे ढंगले बुझेको छ त्यसलाई एउटा शान्त वातावरणमा कसरी हुने हो त्यसलाई त्यतातिर परिणत गर्नुपर्ने
5: समाजमा बैरभाव यतिखेर फैलिएको छ मन्त्रीज्यू, होइन? तपाईँले भने जस्तो चाहिँ अब त्यहाँ चाहिँ जुन किसिमको नहुनुपर्ने एउटा घटना भयो त्यसका लागि केन्द्रमा पनि सर्वदलीय बैठक बस्नुपर्ने भयो। कोशी प्रदेशका तर्फबाट मृतकका परिवार र घाइतेहरूलाई केही तपाईँहरूले राहतको समेत घोषणा गरेको विषय आएको पनि छ। तर यो समाजमा आखिर यो के कारणले, होइन, जस्तो अब आफ्नो धर्म मान्ने आफ्नो धर्मप्रतिको आस्था होइन हरेक नागरिकलाई हुन्छ, तर यी घटनाहरू किन चाहिँ प्रत्येक वर्ष वा चाहिँ तारन्तार किन दोहोरिरहन्छन्, यो के कारणले चाहिँ यस्तो अवस्था सिर्जना भइरहेको छ?
6: यो प्रत्येक वर्ष घट्ने घटना भन्दा पनि यो केही वर्षदेखि यसरी चाहिँ हुन सुरु भएको छ। यो अलिकति अब हामीले पनि समाजमा जुन एउटा सामाजिक वातावरणलाई समाजमा बसेर दुईटै पक्ष अथवा अन्य जुन धर्म जसले माने पनि समाजमा एकै ठाउँमा हामी बसेका छौँ, हामीले एकै ठाउँबाट यो अलिकति राज्यले अलिकति यसमा ध्यान दिनुपर्ने नै हो। अब त्यहाँको जुन घटनाको प्रकृति हेर्दा त्यो घटना राज्यले जुन राज्यको उपस्थित त्यहाँ भइसकेपछि त्यसलाई कन्ट्रोल गर्नुपर्ने थियो. त्यो कन्ट्रोल गर्न विभिन्न उपायहरू हुन्छ, त्यो उपायहरू नअपनाएर एकैपल्ट त्यहाँ चाहिँ जुन घटना भयो भनौँ न
5: झडपै बिचमा गोली चल्यो होइन, गोली घुँडामुनि हान्नुपर्ने गोलीहरू पेटमा लागे छातीमा लागे होइन, आज चाहिँ त्यो आरोप लाग्दैछ नि त.
6: त्यही त अब त्यो चाहिँ नगर्नुपर्ने थियो राज्यको गोली हान्ने. अब गोली हान्ने नै परिस्थिति भयो कसरी, त्योभन्दा पहिला त अरू उपायहरू छन् त. अब त्यो चाहिँ उपायहरू नअपनाएर पानीको फोहरा दिने, आकाशवाणी गर्ने होइन, अब त्यो कताबाट कसले चलायो, एक त पहिला त्यो स्वीकार्य नगर्ने भएको थियो, त्यो मिडियाबाट सुनेको हो, अनि त्यसपछि तपाईँको त्यो गोली नै चलाउने किन होला थियो. त्यो चाहिँ थोरै समूहमा थियो भने त्यसलाई त तितर बितर गर्ने अनेक उपायहरू थियो त्यतिखेर. अब त्यो चाहिँ घटना घट्यो, अब त्यसलाई सद्भावमा कसरी परिणत गर्ने, त्यो राज्यको पनि र त्यहाँको स्थानीय निकाय, स्थानीय तह, राजनीतिक दलहरू, सामाजिक अभियन्ताहरू, समाजमा युवाहरू के अरे सारा बसेर त्यसलाई त्यसरी लिएर जानुपर्छ कि हामी एउटै भाइचारामा एउटै दाजुभाइ हो, एउटै समाज हौ, एकै ठाउँमा बस्नुपर्छ, फेरि पनि आज यसरी गरेपछि भोलि हाम्रो दूरी बढी नै रहन्छ, त्यो हिसाबले हामी जानुपर्ने हो, त्यसरी जानुपर्छ. त्यतातिर अलिकति पहल चाहिँ अब हिजोबाट सुरु भएको छ, सर्वदलीय बैठक हाम्रो प्रदेश सरकारमा माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा मिटिङ भयो, सर्वदलीय मिटिङ भयो. फेरि हामी त्यहाँ त्यो गाउँमा अहिले के अरे सर्वदलीय मिटिङहरू गाउँ गाउँमा भइराखेको छ, हाम्रो सुनसरी जिल्लाको कुरा म गर्दैछु. अब यसमा त्यसपछि अब सबै जात जाति धर्म मान्ने अनि त्यहाँ समाज त्यहाँको सम्बन्धित क्षेत्र वार्डसम्म हामीले त्यो पहलमा अब अगाडि बढ्नुपर्छ. र राज्यले
5: एउटा कुरा कि अब किनभने तपाईँ एउटा जिम्मेवार मन्त्री हुनुहुन्छ, त्यही तपाईँको अब क्षेत्र पनि पर्यो सुनसरी होइन, त्यो एरियाको पनि हुनुहुन्छ. किनभने म एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको कुरा सुन्दै थिएँ, त्यहाँ एउटा भिडियो सार्वजनिक भएको छ, समथिङ के उहाँको नाम म बिर्सेँ, तर उहाँले चाहिँ जुन किसिमको आफ्नो अभिव्यक्ति दिँदै हुनुहुन्थ्यो, प्रहरले चाहिँ यसरी गोली हान्यो, घुँडामुनि हान्नुपर्ने, छातीमै हान्यो, पर्लकै ढले कति मान्छे होइन, जो किसिमको उहाँले कुरा गर्दै हुनुहुन्थ्यो, यसको वास्तविकता चाहिँ गोली कहाँबाट चल्यो, कसले चलायो, किन चलाउने स्थिति आयो भन्ने कुराको केही प्रारम्भिक एजम्पसन केही गर्न सकिया छ अहिलेसम्म?
6: गोली कसले चलायो भन्ने कुरा त राज्यले छानबिन गर्नुपर्ने हो, तत्कालै त्यसमा लाग्नुपर्ने हो. अब गोली कसरी चल्यो र कसले चलायो, पहिला त त्यो छानबिन गरेर के अरे सम्बन्धित मान्छे को हो त, त्यो दोषी को हो, त्यो दोषीलाई दोषी एउटै नै छुटोस्, दोषीमाथि कारवाही होस्, निर्दोष एउटै नै फसोस्, त्यो हिसाबले हामी लिएर गयौँ भने यो चाहिँ न्यूनीकरण भएर जान्छ, आउने दिन पनि शान्त भएर जान्छ. यो एउटा आज सुनसरी जिल्लाको समस्या लिएर आज भनौँ न धेरै जिल्लाहरूमा यो चाहिँ अगाडि बढेको छ, त्यो त्यस्तो देखिएको छ, यो चाहिँ राम्रो पक्ष होइन. हामी जुनसुकै धर्म मान्ने भए पनि समाज त एउटै हो नि, हामी एकै ठाउँ बस्नुपर्छ नि. अब कसले गोली चलायो त्यो राज्यले तुरुन्तै त्यसको छानबिन गरेर जो दोषी छ त्यसलाई तुरन्त कडगरामा लिनुपर्छ, अनि समाज त्यहाँबाट शान्त वातावरणमा अगाडि बढ्ने शुरूआत हुनेछ.
5: यसमा केही शंकाहरू पनि छन्, यो गोली काण्डमा गोली चलाएको विषयमा केही आशंका छन् स्थानीयहरूको, केही बुझ्नुभयो तपाईँहरूले पनि त्यहाँको सुरक्षा निकायसँग वा चाहिँ त्यहाँका अन्य नागरिकहरूसँग, क्षेत्रका नागरिकहरूसँग?
6: अब त्यहाँ चाहिँ एक पक्षलाई मात्रै गोली लागेको छ भनेपछि अर्को पक्षलाई नै हानेको होला नि त. अब त्यस्तो कुरा चाहिँ त्यहाँ समाजमा त्यो समुदायमा त्यहाँको बासिन्दाहरूमा त्यो कुरा नै बढी चर्चामा छ. त्यो हिसाबले पनि राज्य लाग्नु पर्यो. त्यो चाहिँ अलिकति फितलो जस्तो अब यो समिति केही एउटा बनाएको छ छानबिन समितिले, त्यो छानबिन समितिले सम्बन्धित निकायमा सम्बन्धित पक्षहरूसँग अनि सम्बन्धित त्यहाँको प्रतिनिधिहरूसँग बसेर छलफल गरेर निचोड त निकाल्नु पर्यो नि, अनि त्यो सही ठाउँमा पुगेर दोषीलाई कारवाही हुनै पर्ने, निर्दोष एउटै नै पर्ने, त्यसमा त्यो निर्दोषले कारवाही गर्यो भने फेरि मेसेज राम्रो जाँदैन, हामी कन्ट्रोल गर्न सक्दैनौ, त्यसैले दोषीलाई छानबिन गरेर दोषीलाई हामीले एकदमै इमान्दारीपूर्वक कारवाही गरेर अगाडि बढ्यौं र यो समाजमा एउटा सही शून्यता, हामी एकै ठाउँमा बसेका छौं, हाम्रो दाजुभाइ हो, हामी सबै एकै ठाउँमा रहने हो, त्यो हिसाबको एउटा हामीले मेसेज सन्देश दियौं भने फेरि पनि घटना दोहोरिँदैन, कारवाही भएन भने घटना चाहिँ यो पटक पटक दोहोरिने कारण एउटा त्यो पाठ पनि हो।
5: तपाईँको
6: अहिले अब त्यो गार्जनविहीन भनेर जसरी युवाहरू तपाईँको के अरे कसैलाई कसैले कुरा नसुनिदिने त्यस्तो खालको प्रवृत्तिहरू जुन अगाडि बढेको छ त्यो चाहिँ राम्रो होइन।
5: म हिजो देख्दै थिएँ यतापट्टि कर्फ्यू लागेको छ, यतापट्टि नेपाल प्रहरी देखिन्छ, अर्कोपट्टि चाहिँ नेपाली सेना देखिन्छ, तर युवाहरूको मास चाहिँ त्यही छ, हुल त्यही छ, फेरि नाराबाजी त्यही भइरहेछ।
6: हो त त्यहाँ छ, भइराखेकै छ, अब त्यो भइराखेको छ भने त्यसलाई अब भनौँ न जो ज्यान गुमाएको छ त्यसको के हुन्छ क्षतिपूर्ति, घायतीहरूलाई उपचार, त्यसपछि तपाईँको त्यहाँ चाहिँ समाजमा ल अब यो निष्पक्ष छानबिन सुरु भयो, अब चाहिँ दोषी पक्राउ पनि खायो, अब त्यो दोषीहरूमाथि कारवाही हुने भयो, अलिक शान्त हुन सुरु भइहाल्छ।
5: तर त्यहाँका युवा र जनताले त गृहमन्त्री सुदन गुरुङ र बालेन शाह नै आउनुपर्छ घटनास्थलमा भन्ने खालका पनि आवाज उठाइरहेका छन्, सुन्नुभएको थियो मन्त्रीज्यू?
6: होइन त्यो कुरा एउटा पार्ट हो, जनताले अब प्रधानमन्त्रीलाई खोज्नु, गृहमन्त्रीज्यूलाई खोज्नु, सामान्य प्रधानमन्त्रीजीलाई खोज्नु, अब न्याय तल चाहिँ कतै विश्वास नभएपछि त्यो खोज्नु, माथिल्लो तहमा जाने कुरा एउटा स्वाभाविक पनि हो, त्यो के अरे यस्तो घटनाहरूमा राम्रो निष्पक्ष छानबिन भएर निर्दोषमाथि जुन मुद्दा नपरोस्, दोषी जो छ त्यसलाई नछोडोस् भनेर एउटा मेसेज दिनुपर्ने एकदम अति आवश्यक छ कि यो भएर अगाडि बढ्यो भने यो काण्डहरू बिस्तारै न्यूनीकरण भएर जान्छ, यो देशभरि जाँदैन। हेर्नुहोस् अब यो दोषीलाई पन्छाएर दोषीलाई बचाउने, निर्दोषलाई फसाउने त्यस्तो कामहरू हुनु हुँदैन, यो चाहिँ मेरो मान्यता पनि हो। यो यसरी चाहिँ समाजमा भयो भने तपाईँको बिस्तारै यो घट्दै जान्छ, भाइचारा नाताले जसरी मान्छे पहिलादेखि बसिराखेको थियो त्यसरी नै बस्छ, बसिराखे बस्ने त बाध्यता पनि छँदैछ, तर कोही अब त्यहाँ बाहिरको मान्छे आएर पनि उचाल्न सक्छ, बाहिरको मान्छेलाई पनि निगरानी गर्नु पर्यो राज्यले,
5: त्यो सीमा क्षेत्र होइन, सीमावर्ती सीमा नजिकै छ होइन, त्यहाँ चाहिँ त्यो एरिया त्यो क्षेत्र सीमा जोडिएकै क्षेत्र होइन मन्त्रीज्यू, त्यहाँ चाहिँ घुसपेट हुन सक्छ होइन,
6: डेढ किलोमिटर भन्दा भित्रै हो त्यो,
5: अब
6: एकदम सीमा जोडिएकै छ, सीमा खुल्ला सीमा छ, अब त्यहाँ कतिखेर के हुन्छ त्यो भन्न चाहिँ अलिक गाह्रो पनि छ।
5: सुरक्षाको अनुभूति गर्न सकेका छन् कि छैनन् जनताले अहिलेसम्म त्यहाँ चाहिँ नागरिकहरूले त्रसित छ होइन नागरिक?
6: अब सुरक्षाको अनुभूति गर्न चाहिँ यतिखेरको अवस्थामा अलि मान्छेको तपाईँको त्यो मनोबल घटेको छ, त्यो सुरक्षाको अनुभूति हुन पाएको छैन, सुरक्षाको अनुभूति दिलाउन हामी सक्यौँ भने कति रात रातभरि जागरणमा बस्छ तपाईँको के अरे कतिखेर आउँछ को आउँछ मलाई कुट्छ कि के गर्छ कि मेरो घर लुट्छ कि तोडफोड गर्छ कि त्यो चाहिँ त्रास चाहिँ छ। सुरक्षाको के अरे प्रत्याभूतिको अलि फितलो पनि देखिएको छ, अब अहिले हिजोबाट अलिकति कडाई चाहिँ हुने हिसाब चाहिँ भएको छ, अब त्यो चाहिँ अगाडि बढ्यो र समाज पनि हामी पनि सामाजिक हिसाबले पनि सद्भाव एउटा हुन्छ नि त्यो सामाजिक हिसाबले सबै समुदायहरू सबै धर्म मान्नेहरू सद्भाव रेली अथवा समाजमा बस्ने त्यो वातावरणको सिर्जना गर्नुपर्ने नै हुन्छ, त्यो भयो भने बिस्तारै घटेर जान्छ, तर राज्यको राज्यले विश्वास दिलाउन सकेको छैन सुरक्षाको।
5: राहतको कुरा सुरक्षाको कुरामा तपाईँहरूको भूमिका के रहेको छ प्रदेश सरकारको?
6: प्रदेश सरकारले हामीले हिजो तपाईँको के अरे हाम्रो मुख्यमन्त्रीजीको सम्मान्य मुख्यमन्त्रीजीको अध्यक्षतामा बसेको समितिबाटै भनौँ न त्यो मृतकलाई 2,00,000 रुपियाँ र त्यो घाइतेहरूलाई अरू बाँकी तोडफोड अथवा क्षति हुनेलाई 50,000 को दरले मात्रै प्रदेश सरकारले गरेको छ। अब त्यो चाहिँ संघ सरकारले अब त्यो क्षतिपूर्ति दिने काम संघ सरकारको अलिकति जति फास्टमा गर्नुपर्ने काम हो क्षतिपूर्तिदेखि तपाईँ के अरे उपचार खर्च देखि शान्ति सुरक्षा यी तीनटा पार्टमा फास्ट रूपमा जसरी हुनुपर्ने काम त्यो चाहिँ देखिएन।
5: अब
6: जनताले त्यो पनि खोज्दैछन् त्यो पनि हेर्दैछन् त
5: केन्द्रबाट जुन तरिकाले
6: फास्ट रूपमा त्यो चाहिँ देखिएन
5: केन्द्रबाट जुन तदारुकता हुनुपर्ने हो त्यो देखिया छैन होइन त्यसो भए
6: एकदम देखिएको छैन त्यसमा जुन हिसाबले देख्नुपर्ने हो देखिनुपर्ने हो जति फास्टमा देख्नुपर्ने हो जुन खालको घटना भन्नु न एकै ठाउँमा त्यति मान्छेलाई के अरे गोली हान्नु र ढाल्नु यो त एकदम बर्बरतापूर्वक घटना होइन र
5: होइन यो त्यो समाज त मिलेर बसेको समाज थियो होइन घाइतेहरूको अवस्था के छ मन्त्रीज्यू घाइतेहरूको
6: अवस्थामा तपाईँको दुईजनाको अझै चिन्ताजनकै छ
5: गोली भनेको त्यो शरीरका कुन भागमा माथिको घुँडामुनि भन्दा माथि नै छ होइन गोली लागेको
6: घुँडा भन्दा तल एकजनाको मात्रै भेट हो बाँकी सबैको माथि नै छ तपाईँको के अरे कसैको ढाड मुनि छ कसैको पेटमा छ कसैको छातीमै छ कसैको पछाडिपट्टि हो भागमा छ होइन अब दुईजनाको गम्भीर अवस्था छ तपाईँको एउटा रविन मेहता एउटा जयप्रकाश मेहताको दुईजनाको अलि चिन्ताजनक अवस्था छ बाँकी हामी हस्पिटलमा पनि कन्ट्याक्टमा छौँ एकदम रेखदेखमै छौँ तर हामी रेखदेखमा छौँ तर यो त सम्पूर्ण जिम्मेवारी त राज्यले लिनु पर्यो नि।
5: अब जाँदा जाँदै एउटा कुरा जस्तो जुन किसिमले घटना भयो त्यो सामान्य घटना दुई युवाहरू बीच भएको घटनाले चाहिँ आज यत्रो उग्र रूप लियो त्यसमा अलिकति प्रहरी संयमता पनि त्यति धेरै राम्रो हुन सकेन कोर्डिनेसन राम्रो हुन सकेन भन्ने कुरालाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन त्यसो भए होइन त्यसमा अनुशंकाको लाभ छ गोली नै चलाइहाल्नुपर्ने स्थिति चाहिँ होइन होइन त्यो चाहिँ
6: युवाहरूको जुन अलिकति संयमता त्यो स्वाभाविकै हो कि जम्मै युवा परेको छ यसमा युवा रिसाउनु युवाले त्यो चाहना राख्नु के अरे सामान्य प्रधानमन्त्रीज्यूको र अथवा गृहमन्त्रीज्यूको युवाहरू त आफू त युवाहरू त जेन्जी युवाहरू नै हो स्वाभाविक हो आफू आफ्नो अभिभावकलाई खोज्छ तर त्यो युवाहरूलाई हामी पनि भन्दैछौँ र म तपाईँको मिडिया मार्फत युवा भाइहरूलाई के अरे र त्यो परिवारहरूलाई दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू संयमताको साथ हामी अगाडि बढ्नुपर्छ त्यही समाजमा रहने हो र यो युवाहरूले पनि अलिक शान्तपूर्वक धैर्य धारण गरेर इन्साफ हुन्छ र गर्नुपर्छ राज्यले त्यो विश्वास दिलाउनु पर्यो र युवाहरू मलाई लाग्छ विश्वास गर्छ युवाहरू के अरे पढे लेखेको युवाहरू हो त्यो चाहिँ तर विश्वास दिलाउने काममा अलि राज्यले अगाडि बढ्नु पर्यो।
5: हस् मन्त्रीजी यहाँको महत्वपूर्ण समयका लागि सुझावका लागि त्यहाँको जानकारीका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार।
6: तपाईँ मिडिया मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म आग्रह गर्न चाहन्छु कि संयमताको साथ हामी धैर्यताको साथ अब घटना जो घट्यो त्यो घटना फेरि फर्केर आउँदैन तर अब फेरि दोस्रो पल्ट यस्तो घटना नघटोस् त्यस्तो खालको राज्यसँग पनि म माग के अरे संघ सरकारले त्यसको जिम्मेवारी लिएर त्यसरी कसरी आउने दिन यो घटना नघटोस् दोहोऱ्याएर घटना नघटोस् त्यो म आग्रह पनि गर्न चाहन्छु र त्यो म माग पनि गर्न चाहन्छु राज्यसँग सरकारसँग संघ सरकारसँग कि यस्तो घटना नघटोस् आउने यस्तो एउटा
5: हस् उहाँ हुनुहुन्थ्यो कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो. आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी.
7: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरिमी प्रिन्ट भएको आइडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ.
9: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्.
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी.
9: मोबाइल नम्बर 9856019076, 9861971076 र 9817682123.
10: होइन, के भयो, किन बन्द भएको गाडी?
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक.
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन.
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने. त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त.
9: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु.
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल. एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ.
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल.
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल. वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी.
12: फोन नम्बर 0364415002, मोबाइल 9856405002 र 9864501.
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो. भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने.
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ.
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्.
12: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029.
0: रेडियो आदि खुला 105.4.
14: मन्दिरहरू छ, मन्दिरहरूमा चढाउने त्यो खालको उनीहरूको परम्परादेखि नै चलिआएको प्रक्रिया हो त्यहाँको, होइन? अब तपाईँ त्यहाँ बसोबासको हिसाबले हेर्नुहुन्छ भने लगभग 40% जति कुशवाहरू र 17% जति यादवहरू बस्नुहुन्छ त्यहाँनिर, त्यो जसले चाहिँ यो अहिले हिन्दू धर्म मान्नुहुन्छ र यो अहिलेको श्रावण महिनालाई पवित्र महिनाको रूपमा लिनुहुन्छ. र त्यो ढङ्गले उहाँहरू आउनु बेलुका चाहिँ विशेष गरेर चाहिँ भाइहरू 18-20 वर्ष 22 वर्षको भाइहरूले जुन त्यो उहाँहरू सामान्य डिजे बजाएर त्यो मन्दिरको अगाडि बजाएर बाजागाजा गरेर अनि सप्तकोशी गरेर जल ल्याउने भन्ने कार्यक्रम थियो. त्यो बेलामा लगभग एउटा जति भाइहरूको भनाइअनुसार लगभग एउटा जति गीत बजिसकेपछि त्यहाँ 81 चाहिँ आक्रमण भयो, अनि आक्रमण भएपछि सशस्त्र प्रहरी आयो, सशस्त्र प्रहरी आएपछि बस्ती गएर त्यो बेलामा अन्धधुन्ध गोली चलेको भन्ने भाइहरूको चाहिँ छ. एकजना भाइ जसलाई म नजिकबाट चिन्छु, मेरो प्राय भेटघाट पनि भइरहन्छ, म आफू त्यही अध्ययन गरेको भएको कारणले गर्दाखेरि उसले त के भन्छ भने मेरै छेउबाट गोली गयो अङ्कल, मलाई लाग्यो कि कसलाई लाग्यो, म त 10 मिनट थाहै पाइनँ, एकछिनपछि त मेरो साथी झलिसकेको रहेछ पेटमा चाहिँ लागेर भन्यो, पछिको साथी बित्यो भन्यो उसले. भनेपछि त्यो एकदमै त्यो बेलाको घटनाको अवस्था हेर्दा चाहिँ अत्यन्तै दुःखद र दयनीय र अकल्पनीय पनि भन्छन् त्यो 18-20 वर्षको भाइहरूले. हामीले त यस्तो हुन्छ भनेर कहिले देखेको पनि थिएन, फिल्ममा पनि हेरेको थिएन. यस्तो खतरा भयो हाम्रै अगाडि, हामी एकदम धेरै बोल्न पनि सक्दैनौँ भन्ने स्थिति समग्र त्यहाँको अहिलेको अवस्था त्यो. दोस्रो चाहिँ कस्तो छ भने त्यो चाहिँ भारतसँग सीमा जोडिएको चाहिँ त्यो पालिका हो त्यो जयदेवानगंज भनेको, र त्यहाँ जुन 13% मुस्लिम साथीहरूको बसोबास छ त्यहाँ उहाँहरूकै मात्रै कारणले त्यो घटना घट्यो भन्ने कुरामा चाहिँ त्यो हिन्दू साथीहरू पनि तयार हुनुहुन्न सबै, होइन मतलब नेपाली जति मुस्लिम साथीहरू हुन्छ नेपाली मुस्लिमहरूले उहाँले जोस्त मुस्लिमहरूले नै हानेको, उनीहरूकै घरमा बन्दुक थियो होला, उनीहरूले ल्याए, उनीहरूबाटै चलेको, प्रहरीको मात्रै चाहिँ होइन भन्ने उनीहरूको आरोप त छ. यद्यपि अलिक बुझ्ने र अलिक विश्लेषण गर्ने हिन्दू साथीहरू र मुस्लिम साथीहरूको कुरा चाहिँ के छ भने यो चाहिँ त्यहीँका जुन 13% मुस्लिमहरू हुन् तिनीहरूले मात्रै घटाएको घटना चाहिँ होइन है. यो जो सीमापारीको घुसपेट उत्तिकै देखिन्छ, त्यहाँमाथि रोहिङ्गाहरूको कुरा पनि जोडेर त्यो घटना घटेको, र अर्को दुःखद घटना त्यहाँको साथीहरूको भनाइ अनुसार चाहिँ त्यो घटनालाई त्यही चाहिँ साम्य पारेर त्योभन्दा अगाडि नजान दिन सकिन्थ्यो, र त्यो जति घाइते भए दुईजना बाहेक 10-12 जनामा अधिकांशलाई चाहिँ घुँडामाथि अथवा कम्मरमाथि गोली लागेको हिसाबमा पनि त्यो एकदम खतरनाक अवस्था हो भनेर साथीहरूको बुझाइ छ र मेरो बुझाइ पनि हो. र मैले तपाईँलाई के कुरा जोड्न खोजिरहेको हो भने तपाईँको त्यो घटनालाई त्यही नै अन्त्य त्योभन्दा बढ्न नदिन सकिन्छ. जुन अहिले देशभरि आगो लाग्न सुरु भएको छ त्यसपछि पनि धेरैजना घाइते भएका छन्, नेपाली सेना नै उतार्नु पर्ने अवस्थाको सिर्जना भएको छ. त्यो अवस्था आउँथेन यदि त्यहाँको जनप्रतिनिधिहरू लिएर केन्द्रीय सरकारले त्यसमा त्यही ढङ्गको भूमिका खेलिदिएको थियो भने त्यो घटना त्यहाँभन्दा बढ्दैन थियो, त्यो घटना हुनुपर्ने अवस्थै होइन भन्ने त्यहाँको साथीहरूको भनाइ छ एउटा कुरा. दोस्रो कुरा सडकै हेर्दा त्यो देखिन्छ भने जस्तै तपाईँ एक ठाउँमा चाहिँ सामान्य काहीँ चाहिँ कुकुर झगडा गर्दा पनि हाम्रा गृहमन्त्री कुकुर डराउँदै त्यहाँ पुग्ने गृहमन्त्री, तर यो घटनामा यति धेरै चाहिँ पेसिभ देखिनुहुन्छ, उहाँको कुनै गतिविधि देखिँदैन, न उहाँ त्यहाँ जाने सन्दर्भ छ, न त्यसलाई चाहिँ म्यानेजमेन्ट गर्ने सन्दर्भ छ, न सुरक्षा निकायलाई त्यो ढङ्गले परिचालन गर्ने कुरा छ. तपाईँ अर्को शङ्कास्पद कुरा के देख्छु मैले र त्यहाँको साथीहरूले देख्नुहुन्छ भने त्यहाँको प्रहरी प्रमुखहरू विदामा बसेको बेला उनीहरूलाई चाहिँ कारवाही गरेर केन्द्रीय नेतृत्व अथवा गृह मन्त्रालय सम्झिन चाहन्छ, त्यस्तो कहिले पनि हुँदैन. जो विदा स्वीकृत गरेर विदामा बसेको छ उसको के दोष हुन्छ, होइन? त्यसले गर्दाखेरि यसलाई कुनै पनि ढङ्गले यो अहिलेको सरकारले केन्द्रीय सरकारले यसलाई ट्याक्रसन गर्ने, यसलाई समाधान गर्ने, यसलाई सिरियसको रूपमा लिने, यो राज्यको समस्या हो, यो ठुलो हुन सक्छ, यो कुनै सोचाइ मैले त्यहाँ देख्दिनँ. त्यहाँ गतिविधिहरू हेर्दा
5: डाक्टर साहब एउटा कुरा कि डाक्टर साहब, अब हाम्रो के छ भने बहुल जाति बहुल भाषा बहुल धर्म, होइन, हामी सबै समाजहरू एउटा फरक फरक रीतिरिवाज वेशभूषा भए पनि मिलेर बसेको समाज छ. कहिलेकाहीँ छिटपुट मात्रामा यस्ता घटनाहरू हुन्छन्, तर धार्मिक द्वन्द जुन किसिमको जातीय द्वन्द होइन वर्गीय द्वन्द वा चाहिँ यस्ता घटनाहरूले चाहिँ निकै ठूलो आगो सल्काएका दृष्टान्तहरू घटनाहरू धेरै टाढा छैनन्, होइन, हामीले छिमेकमा पनि देख्न सक्छौ, हाम्रै मुलुकमा पनि कैयन पटक भएका घटनाहरू देख्न सक्छौ. तर यो जुन त्यहाँको त्यो समाजको बारेमा अलिकति त्यो चित्र भन्नुहोस् न मलाई, त्यहाँ त्यो समाज चाहिँ मिलेरै बसेको समाज हो, अलिक सीमा नजिक भएको पनि समाज हो,
14: तपाईँलाई त्यहाँको समाज के छ मैले जति जान्दछु, त्यो समाज कस्तो छ भने हामी सानामा पढ्दाखेरि पनि तपाईँ एउटा चकलेट चाहिँ मुस्लिम होस् या हिन्दू बच्चाहरू होस् आधा आधा बाँडेर खाने समाज हो. र अर्को कुरा के छ भने त्यहाँ कतिपय, म धेरै त भन्दिनँ, कतिपय परिवारहरू यस्तो छ कि जहाँ एकअर्काको रीतिरिवाज पनि मान्छन्, त्यो अवस्था पनि हो. तर जस्तै तपाईँ एउटा चाहिँ के हो भने योभन्दा पहिला पनि त्यहाँ घटनाहरू घट्ने गर्थे, त्यस्ता घटनाहरू छिटपुट घटिरहने ठाउँ हो त्यो चाहिँ, त्यो चाहिँ त्यो कुरा पनि जस्तै हो. र त्यसको 60% जिम्मेवार चाहिँ त्यहीँको लोकल समाज हो भन्ने मेरो बुझाइ हो, र त्यहाँका जानकारहरूको पनि 40% चाहिँ पारीको घुसपेट भएपछि अनि चाँडो चाहिँ त्यहाँ त्यो खालको द्वन्द हुन्छ भन्ने बुझाइ हो, र त्यहाँका साथीहरूको भनाइ पनि हो. त्यो समाजमा द्वन्द हुँदै नहुने समाज चाहिँ होइन, त्यहाँ अलिअलि हुइरहेको ठाउँ हो, भइरहेको ठाउँ हो, तर यो ढङ्गको जानुपर्ने स्थिति त्यहाँ केही पनि थिएन. त्यो खालको दुश्मनी त्यो समाजमा कहिले पनि थिएन, किनभने मैले तपाईँलाई एउटा डाटा दिएँ, त्यहाँ 13% मुस्लिम साथीहरू हुनुहुन्छ, अरू हिन्दू बाहुल्यता भएको ठाउँमा बराबर भयो भने, बराबर सङ्ख्यामा भयो भने अलिक बढी चाहिँ तपाईँको चाहिँ झगडा हुने, अलिक बढी तेरो कि मेरो तेरो प्रभाव कि मेरो प्रभाव भन्ने हुन्छ. तर अल्पसंख्यक मुस्लिमहरू आफैमा अल्पसंख्यक भएको कारण अथवा कुनै एउटा जाति अल्पसंख्यक भएपछि त्यति धेरै खालको समस्या चाहिँ हुँदैन काहीँ पनि र त्यहाँ पनि यस्तो ठुलो खालको समस्या हुँदै होइन. तर यो चाहिँ केन्द्रीय सरकारको अथवा त्यहाँकै लोकल सरकारको पनि जल बेलैमा ध्यान किनभने तपाईँ याद गर्नु यस्तो जातीय अथवा धार्मिक द्वन्द्व भनेको सानो कुराबाटै सुरु हुने हो. त्यसले गर्दा त्यो बेलामा नै एकदमै ध्यान दिएर केन्द्रीय सरकारले अथवा गृह मन्त्रालयले त्यसलाई त्यही सामसुम पार्न खोजेको यो अगाडि बढ्दैन थियो. अर्को पनि त्यहाँको तथ्याङ्कमा तपाईँलाई दिउँ त्यो पहिला शिक्षाको दृष्टिले अलिक पछाडि परेको ठाउँ नै हो त्यो. तर अहिले तपाईँ त्यहाँ लगभग 65-66% जनता त्यहाँका साक्षर भइसकेको सन्दर्भमा यद्यपि यो राष्ट्रिय तथ्याङ्क भन्दा त निकै कम हो अथवा तराईमा अलिक बढी नै हुन्छ शिक्षा अलिकति सुगम ठाउँ त्यहाँ बिच बाटो पुगेको छ. तपाईँ त्यसै पनि तपाईँ त्यहाँको सदरमुकाम सुनसरीको सदरमुकाम इनरोबाट 20 किलोमिटर मात्रै दूरीमा छ. विराटनगरबाट 23 किलोमिटर दूरी भनेपछि त्यति धेरै टाढा पनि होइन होइन. त्यसले गर्दा शिक्षा अलि बढी हुनुपर्नेमा तुलनात्मक रूपले कम चाहिँ हो. तर 66% भनेको लगभग आफ्नो ठुलो सङ्ख्या शिक्षित भएको हिसाबले पहिला हुने खालका जुन ठुला घटनाहरू विश्वमा सुन्थ्यो हिन्दू मुस्लिमहरूको बिचको त्यो अवस्था सिर्जना हुने ठाउँ चाहिँ होइन. तर त्यो ठाउँ जुन जतिखेर सिर्जना भयो त्यतिखेर नै जुन सशस्त्रले गोली चलायो या त्यो खालको गोली चल्यो त्यो चल्नुपर्ने अवस्थै होइन पहिलो कुरा. त्यसकारण ती सरकार स्वच्छ र त्यहीँबाट खोज्न सुरु गर्नुपर्छ र त्यो कहाँबाट त्यहाँ कारवाही गर्ने र भोलिका मितिमा यो खालको गतिविधि अन्त होस् भन्ने हो भने त्यहाँबाट सुरु गर्नुपर्छ. र अहिले यति धेरै माग चाहिँ गृहमन्त्रीप्रति छ जुन गृहमन्त्रीले संवेदनशीलता देखाएनन्
5: होइन त्यहाँका स्थानीयले त के भन्छन् भने गृहमन्त्री खै प्रधानमन्त्री खै उहाँहरू आउनुपर्छ यहाँ सद्भाव यदि मिलाउने हो भने समाजलाई मिलाउने हो भने उहाँहरूले चाहिँ किन जिम्मेवारी लिन सक्नु भएन भन्ने खालको आवाज पनि उठिरहेछन् क्या त्यहाँ कर्फ्युकै
14: होइन. त्यहाँको आवाज त मसँग सयौंजनाको आवाज मैले लिएँ. त्यहाँ त के छ भने उहाँहरू अब गृहमन्त्री र के अरे प्रधानमन्त्री उहाँहरू नै रहिरहेको अवस्था सृजना भयो भने चाहिँ यस्ता घटनाहरू धेरै घट्छन् र यो घटना अझै ठुलो भएर जान्छ. अब उहाँहरूबाट चाहिँ यो र यस्ता घटनाहरूलाई मिलाउने कारण हुन्छ भन्ने हामीलाई लाग्दैन भन्नेमा हुनुहुन्छ उहाँहरू. किन आउनु भएन त्यो त कुरोको कुरा भइसक्यो. अब त उहाँहरू त्योभन्दा अगाडि गइसक्नुभयो कि उहाँहरू रहिरहनु भयो भने न यो घटना मिल्छ र न योभन्दा पछाडि हुने यस्ता घटनाहरू मिल्छन्. त्यस कारण उहाँहरू पुरै संवेदनशील हुनुहुन्न. त्यो कारणले पनि उहाँहरू अब रहिरहनु पर्दैन भन्ने खालको पो बुझाइ छ उहाँहरूको त.
5: अब जाँदा जाँदै त्यो कसरी मिलाउन सकिन्छ त्यो सद्भाव कायम गर्न विभिन्न खालका कामहरू पनि भइरहेछन् डाक्टर साहब होइन त्यो सद्भाव ऱ्यालीहरू पनि निकालिएछन्.
14: त्यसको प्रश्न मैले साथीहरूसँग लिएको डाटा नै म तपाईँलाई भनिदिन्छु. त्यहाँको जुन हिन्दूहरू जो हुनुहुन्छ उहाँको पनि एकै मान्छेहरू नेतृत्व गर्नुभएको छ अनि त्यहाँ मुस्लिम साथीहरू हुनुहुन्छ 13% भलै हो किन नहोस् उहाँको पनि कसैले धार्मिक नेतृत्व गर्नुभएको छ. पहिलो कुरा उहाँहरूसँगै बस्नुपर्ने वातावरण बन्नुपर्छ. दोस्रो कुरा त्यहाँ जुन प्रहरी त्यहाँको प्रशासन प्रमुख हुनुहुन्छ दुईटा पक्षको उहाँहरू बस्नुपर्छ र त्यहाँनेरि चाहिँ तपाईँ बुद्धिजीवीहरूको सबैभन्दा धेरै विश्वास अहिले बुद्धिजीवीलाई गरिएको छ त्यहाँ. त्यसले गर्दा त्यहाँका बुद्धिजीवीहरू र विभिन्न दलका व्यक्तिहरू त्यहाँ चाहिँ लगभग एउटा दलको जस्तै अहिले राष्ट्रसभाको सांसदको भूमिका सुरुमा जुन थापाजीको यो घट्नै नहुने घटना घट्यो बोली नै चल्नु नहुने अवस्था हो भनेर भन्दै तर उहाँमाथि नै अहिले साथीहरूले शङ्का गरिराख्नु भएको अवस्थामा सबै दलका नेतृत्वहरू बसेर त्यहाँबाट समाधान गर्ने भने यो अहिले पनि बाहिर गएको अवस्था चाहिँ छैन. त्यहाँभन्दा बाहिर गएको अवस्था छैन र गृहमन्त्रीको विषयमा चाहिँ उहाँहरू कन्भिन्स हुनुहुन्न. त्यो विषय चाहिँ एकदम त्यो सोच्नुपर्ने विषय छ. र तपाईँलाई अर्को कुरा भनौँ यो जुन ढङ्ग जे जे कुराहरू आए जुन जुन कुराहरू मैले अहिले शङ्का गरेँ ती कुराहरूमा ध्यान दिइनँ भने न यो घटना मिल्छ न योभन्दा पछाडि यस्ता हुने घटनाहरू मिल्छन्. यो चाहिँ बडो दुःखद हुन्छ.
5: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो अर्थ विश्लेषक एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर दिलनाथ दंगाल. उहाँको क्षेत्र सुनसरी पर्छ र उहाँले चाहिँ त्यहाँको घटनालाई नजिकबाट निहाल्नु पनि भएको छ. आधुनिक श्रोता सुनसरीमा सद्भाव कायम होस् देवानगंजमा कप्तानगंजमा सद्भाव कायम होस् एक आपसमा मिलेर बसेको भाइचाराको सम्बन्धको सही सुनता अझ प्रगाढ बनेर जाओस् किनभने यसमा राज्यले चाहिँ तदारुकताका साथ चाँडोभन्दा चाँडो समस्याको समाधान गर्नतिर अग्रसर होस् दोषी नउम्कियोस् निर्दोष नफसोस् यो विषयमा चाहिँ सरकार संवेदनशील बन्नुपर्छ. आदरणीय श्रोता छोटो विश्राम छु विश्रामपछि नेपाली बहसमा पुनः उपस्थित हुनेछौं.
15: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
16: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
15: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
16: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
17: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
16: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
17: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
18: पर्वत जाने गेट, सहारा एग्रोभेट।
19: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
20: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
19: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
20: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
17: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
20: हाम्रा सेवाहरू:
17: दाँत तथा मुखको परीक्षण,
20: दाँतको एक्सरे,
17: दाँत सफा गर्ने,
20: दाँत टल्काउने,
17: मुख गनाउने समस्याको उपचार,
20: दाँत रङको सिमेन्ट भर्ने,
17: दाँतको जरेदेखिको उपचार,
20: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
17: साधारण दाँत निकाल्ने,
20: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
17: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
20: गिजाको शल्यक्रिया,
17: कृत्रिम दाँत राख्ने,
20: दाँत रङको वा मेटल को खुल लगाउने,
17: बच्चाहरूको दाँतको विशेष उपचार
20: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
21: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
17: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
20: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
22: रेडियो आदिखोला 105.4
5: होइन, अब यो प्रहरी त्यहाँ हुन त अब धेरै संशयहरू पनि छन् होइन, धेरै विषयहरू पनि आइरहेका छन्, किनभने हामी सामाजिक सद्भाव कायम रहोस्, चाँडोभन्दा चाँडो देवानगंज कप्तानगंज शान्त होस् भन्ने चाहन्छौ। तर एउटा कुरा, त्यहाँको रिपोर्टिङका आधारमा, त्यहाँ देखिएको दृश्यका आधारमा एकै पक्षलाई अन्धाधुन्ध गोली लाग्ने कुरामा पनि उहाँहरूले चाहिँ संशय व्यक्त गर्नु भएको छ, यसलाई कसरी हेर्न सकिन्छ?
23: होइन, मैले के पनि सुनेन, तपाईँको के पनि आइरहेको छैन, मेरो
5: अडियो सुन्नु भएन, मेरो आवाज सुन्नु भएन, मल्लजी
23: अडियो सुनेको छैन, मैले तपाईँले के पनि सुनेको छैन।
5: अहिले जुन किसिमले चाहिँ त्यहाँ घटना घटिरहेको छ, घटना भयो होइन, त्यसका चाहिँ अब अहिले अनुसन्धानको क्रममा पनि छ घटना, तर अहिले समग्रमा हेर्दाखेरि एकै पक्षलाई जसरी गोली प्रहार भएको, गोली लागेको भन्ने कुरामा पनि संशय पैदा भएको छ, यसमा चाहिँ यस्तो पनि हुन्छ यो हुलदंगामा, भीडभाडमा?
23: फेरि यो समस्या हामीले सबभन्दा पहिला बुझ्नुपर्ने के हो भनेपछि, यो समस्या जस्तै अब सुनसरी घटना लिनुहुन्छ भनेपछि त्यो स्थानीय के भन्छ घटना हो, कहीँ न कहीँ स्थानीय प्रशासन या स्थानीय प्रहरीको त्यहाँ कमी कमजोरी देखिन्छ पनि होइन, तर ब्रडर पिक्चरहरू हामीहरू हेरौँ, जुन किसिमले नाराहरू लागिरहेछन्, जुन किसिमले के भन्छ यो मबहरू सञ्चालन भइरहेछन्, त्यो कहीँ न कहीँ तपाईँको बाहिरी प्रभाव पनि, बाहिरी के भन्छ त्यसका प्रभावहरू, बाहिरी इन्ट्रेस्टका कुराहरू पनि देखिन्छन् होइन
5: त्यो घटनामा।
23: र अब छिमेकीको कुरा गरौँ न, भारतमा जुन जातीय विषयलाई लिएर जुन किसिमको राजनीतिहरू भइरहेको छ, त्यहाँ एउटा पक्ष डोमिनेसन छ नि. हिजो अझ हिजो अस्तिकै कुरा गरौँ, कक्रोचको तपाईँले हेर्नुहुन्छ भनेपछि कक्रोच जनता दलको जब आन्दोलन भयो आन्दोलन सकियो अहिले तिनलाई लखेन तिनलाई कुट्न को लागिरहेछन् भन्नुहोस् ती बजरङ दलका मान्छेहरू छन् ती कुनै के सेनाहरू छन् होइन डोमिनेसन छ कि यिनीहरूको. त्यसले गर्दाखेरि के हो भनेपछि अब जो अगाडि भयो या जो समूह ठुलो छ र जो हराजक छ बढी क्षति हुने त्यही पक्ष हो नि त. त्यसले गर्दा यो मलाई के लाग्छ भने यसो जातीय जो रङहरू लगाइएको छ नि एक पक्षको उभो अर्को पक्षको उभो के भयो भनेर यसलाई चाहिँ त्यो किसिमले हेर्दा भेट हुन्छ जस्तो लाग्छ मलाई त.
5: अब त्यहाँ चाहिँ प्रहरीको भूमिका सन्तोषजनकै मान्नुपर्छ. यो चाहिँ तालिम प्राप्तै हो नि त हाम्रो प्रहरी त होइन हुलडङ्गा नियन्त्रणमा
23: समस्यै छ. किनकि गृहमन्त्रीको हेरौँ त जुन किसिमको गृहमन्त्रीको एक्टिभिटीहरू देखिरहेको छौँ. अब हिजो बल्ल गृहमन्त्री के भन्छ प्रधानमन्त्री तात्नुभयो. गृहमन्त्री त कता हुनुहुन्छ कसैलाई थाहै छैन होइन. प्रधानमन्त्री बल्ल हिजो उहाँले के भन्छ थाहा पाउनुभयो कि सुनसरीमा केही घटना घटना भएको छ भनेर. त्यहाँ पनि मैले के थाहा पाएँ भनेपछि उहाँले सुरक्षा निकायको कुरा सुन्नुभन्दा पनि अवस्था बुझ्नुभन्दा पनि उहाँका जुन आफ्ना एजेन्डाहरू छन् त्यो चाहिँ थोपर्ने र त्यो आदेश दिनेतिर मात्रै लाग्नुभयो कि. त्यसले गर्दा मैले के देख्छु भनेपछि प्रहरी कन्फ्युज छ, एकदमै कन्फ्युज छ प्रहरीहरू. जुन किसिमका हरकतहरू हामीले गृहमन्त्रीको देखिरहेको छौँ, प्रधानमन्त्रीको या इभन यो दलमा भागका जुन नेताहरू छन् उनीहरूको देखिरहेको छौँ. यो त कस्तो भइदियो भनेपछि जुन अहिले अराजकता छ यो अराजकताले टेकेर आएको राजनीति हो नि त अहिलेको राजनीति. त्यसले गर्दा यिनीहरूले आफूलाई त्यो आफूलाई के भन्दा बाहिर राख्न सक्दैनन्. त्यसको कहीँ न कहीँ रिफ्लेक्सन तपाईँले फिल्ममा देख्नुहुन्छ. अहिले त्यही देखिरहेको छ हामीहरूले अचम्म पनि मान्नु पर्दैन. फेरि
5: यसको मतलब प्रहरी नै अन्यलमा छ,
23: प्रहरी कन्फ्युज छ, एकदम कन्फ्युज छ. किनकि उहाँहरूका कुन कुसीमा आदेश आउँछन् प्रहरीका अधिकारीहरूसँग हाम्रो भेट भइरहेको छ नि त. मिटिङहरूमा होला या विभिन्न इन्फर्मली होला भेटघाट हुन्छ कि. एउटा एकैचोटि आदेश कस्तो आउँछ भने चाहिँ ऐनियम एकतिर जाओस् यो प्रहरीका कता आफ्ना सीमा छन् आफ्ना नियमले बाँधिएका छन् या उनीहरूको आफ्नो रणनीति हुन्छ उनीहरूको आफ्नो काम गर्ने तरिका हुन्छ होइन. त्यो केही सुनिहाल छैन यिनीहरू. यिनीहरूको एकहोरो जे गर्न खोजेको त्यो लम सुनिहाल अहिले मान्छे. त्यो टाइपको यदि तपाईँले पुलिसले गर्नुहुन्छ भनेपछि पुलिस यथाइसी चाहिँ बस्दिन्छ है. फेरि काम गर्दैन पुलिसले. त्यो समस्या चाहिँ देखिरहेको छु मैले.
5: भनेपछि यो चेन अफ कमाण्डको कुरा त प्रहरीभित्रको एउटा होला, तर सरकारले चाहिँ प्रहरी दस्तालाई जुन किसिमले परिचालन गर्न सक्नुपर्ने हो त्यो विवेक चाहिँ सरकारमा छैन. मनमौजी चल्याएको छ भन्नु खोज्नु भएको त्यसो भए.
23: त्यो विवेक देखिन्न किनकि उनीहरूले यो आन्तरिक सुरक्षा के हो त्यो पनि बुझेका छैनन्, प्रहरी के हो त्यो पनि बुझेका छैनन् होइन. र ग्राउन्डमा भइरहेका समस्याहरू जस्तै अहिलेको समस्या हामीहरू हेरौँ ठिक छ लोकल तहमा प्रहरीको कुनै कमी कमजोरी होला या सी यो गृह मन्त्रालय कुनै कमी कमजोरी हो त्यो भन्न सकिन्छ. तर तपाईँले ब्रडर पिक्चर हेऱ्यो भने सबैको दोष चाहिँ गृह मन्त्रालयमा थोपरेर हुँदैन क्या. यो गृह मन्त्रालयमा भन्दाखेरि पनि सिडिओको टाउकोमा थोपरेर प्रहरीको टाउकोमा मात्रै थोपरेर हुँदैन. किनकि हामीले छरछिमेक सबतिर हेर्नु पर्छ. बाहिरका तपाईँको दबाब यो बाहिरका प्रभावहरू पनि छ कि. किनकि अब हेर्नुपर्ने के हो भनेपछि बाहिरको प्रभाव कसरी आइरहेछ. यो त ब्रडर पिक्चर हो र राजनीति या सरकारसँग जोडेको कुरा पनि हो. अर्कोतिर जुन फन्डिङको कुराहरू आइरहेछ फन्डिङमा हामी कुनै एक जात विशेषलाई मात्रै कुरा गर्छौँ कि. यहाँ त गुम्बाहरूमा फन्डिङ आइरहेको छैन. हिन्दूका जुन सङ्गठनहरू परिचालन भइरहेको त्यसमा फन्डिङ आइरहेको छैन. मुस्लिमहरूको जुन यो जुन फन्डिङ भइरहेको त्यो प्रपर फन्डिङ प्रपर ठाउँमा प्रयोग भइरहेछ कि. अब क्रिस्टानिटी कुराहरू होला यसमा तपाईँ फन्डिङ आएको छ. यदि फन्डिङ आएको र यस्तै कामहरूलाई फन्डिङ भइरहेछ भने त्यो चाहिँ हेर्ने काम सरकारको होइन. त्यो त तपाईँले कहाँ हेर्छ भन्नुहोस् त. त्यसले गर्दाखेरि के भने ब्रडर पिक्चरमा तपाईँले हेर्नुहुन्छ भनेपछि यो सबै समस्याको जुन जिम्मेवार छ प्रहरीको या सिडीको टाउकोमा थोपेर हुँदैन. फेरि
5: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने यो चाहँदा चाहँदै कतै न कतै देशमा चाहिँ आन्तरिक गृहयुद्ध अर्थात् आन्तरिक चाहिँ द्वन्द फैलाउने काम त कुनै तत्त्वबाट हुँदै छैन. मलाई चाहिँ अहिलेको पछिल्लो परिस्थिति हेर्दा
23: कुन चाहिँ डर लाग्दो छ है. किनकि अब त्यो पूर्वी पहाडीतिरको हामीहरू हेरौँ होइन. किनकि हामीले छरछिमेका जो पोलिटिक्सलाई पनि हेर्नुपर्ने हुन्छ कि यो के स्वार्थमा सबै भइरहेछ. कसरी हाम्रो यो 23-24 गतिको आन्दोलन भयो लगायत सबै कुराले तपाईँले जोडेर हेऱ्यो भने सबै कडी एकअर्कासँग जोडिन्छ नै. फेरि हामीले त्यो बुझ्नुपर्ने हुन्छ. त्यसले गर्दा अब पूर्व जातीय कुराहरू भयो. अब यो जुन साम्प्रदायिक कुरा चाहिँ तराईको त्यो बिस्तारै कुन ठाउँमा गएर रोकिन्छ यो भन्न सक्नुहुन्न कि. अहिले त हामीले सुनसरी सुनसरी भइरहेको छौँ. त्यो कुरा चाहिँ बुझ्नु जरुरी छ. यो
5: होइन सुनसरीको आगो त छिमेकी अरू अरू ठाउँहरूमा पनि त फैलिन थाल्यो नि त. त्यसलाई त सुनसरीमै मिलाउन सकिने घटना हो नि त यो चाहिँ होइन. यो चाहिँ व्यापक रूपमा यसलाई चाहिँ उछालियो फेरि यो घटनालाई राप्सा पार्न सकिएन तदारुकका छिटो देखाइएन प्रधानमन्त्री गृहमन्त्रीका तौरबाट त्यो त क्लियरै छ नि
23: अनि यो त हो गभर्मेन्टले सिरियसली लिएन यो मैले तपाईँलाई अघि भनेको कुरा यही हो कि यो सबै काम के हो भनेपछि प्रहरीको काम मात्रै हो कि सिडिओ काम मात्रै हो कि त्यसमा गए कि किनकि अब हिजो मात्रै बल्ल निद्रा खुल्यो प्रधानमन्त्रीको यो कुरामा तर कुरा खुल्यो यो निद्रा खुले तापनि जुन किसिमका मिटिङभित्र भएका कुराहरू जुन आएका छन् नि त्यसमा सिरियसनेस देखिन्न कि अब तपाईँ अचम्मै नमान्नुहोस् एक दुई दिनपछि उहाँको कुनै ऱ्याप आयो भने त्यो अचम्मै नमान्नुहोस् है फेरि एउटा ऱ्याप आउँछ यो समुदायलाई जोड्ने छोड्ने त्यो ऱ्याप चाहिँ मिलियन भ्यू होला अब यस्ता कुराले चाहिँ तपाईँको यस्ता समस्याहरू चाहिँ निपटारा हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन
5: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
23: हस् धन्यवाद
5: नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधीखोला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।
0: आधीखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। पूर्व उप प्रधानमन्त्री श्रेष्ठको निधनप्रति स्याङ्जाका पालिकाद्वारा शोक वक्तव्य जारी। विकास निर्माणमा पुर्याउनु भएको योगदानको स्मरण। अर्जुन चौपारी गाउँपालिकाद्वारा 15 दिनभित्र अव्यवस्थित इन्टरनेट तार र केबल हटाउन निर्देशन। र गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही। आधी खोला खबर अब विस्तारमा। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री तथा पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठको निधनप्रति स्याङ्जाका पालिकाहरूले शोक वक्तव्य जारी गरेका छन्। यहाँका 4 पालिकाले शोक वक्तव्य र 1 पालिकाले शोक विदा दिएका छन्। यहाँका 4 पालिका फालिङ नगरपालिका, भिरकुट नगरपालिका, गल्याङ नगरपालिका र अर्जुन चौपारी गाउँपालिकाले छुट्टा छुट्टै शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन् भने पुतली बजार नगरपालिकाले भने बुधबारका लागि शोक विदा घोषणा गरेको थियो। स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका वडा नम्बर 3 निवासी श्रेष्ठको साउन 12 गते काठमाडौँमा निधन भएको हो। बुधबार श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खारद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठको निधनले नगरपालिका परिवार अत्यन्त मर्माहत र शोकाकुल भएको जनाइएको छ। स्याङ्जाको अभिभावकीय व्यक्तित्वका रूपमा रहनुभएका श्रेष्ठले लामो समयसम्म स्याङ्जाको प्रतिनिधित्व गर्दै वालिङ क्षेत्रको पूर्वाधार, सामाजिक रूपान्तरण र जनताको समृद्धिका लागि पुर्याउनु भएको अतुलनीय योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ। वहाँको निधनबाट राष्ट्रले नै एक अनुभवी, इमान्दार र लोकप्रिय अभिभावक गुमाएको वालिङ नगरपालिकाले जनाएको छ। यसै भिरकुट नगरपालिकाले पनि शोक वक्तव्य जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतन्त्रको संस्थागत विकासमा श्रेष्ठको योगदान अतुलनीय रहेको उल्लेख छ। नगर प्रमुख गोविन्द कुमार कर्मचारीद्वारा जारी गरिएको शोक वक्तव्यमा समग्र स्याङ्जा जिल्ला तथा यस क्षेत्रको कुशल अभिभावक एवं विकास निर्माणका अभियानकर्ताका रूपमा स्वर्गीय श्रेष्ठको अग्रणी भूमिका र योगदान चिरस्मरणीय रहने उल्लेख गरिएको छ। यहाँको अर्जुन चौपारी गाउँपालिकाले पनि नेता श्रेष्ठको निधनमा शोक वक्तव्य जारी गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित वक्तव्यमा जिल्लाको समग्र विकास, शैक्षिक क्षेत्रको उन्नति तथा अर्जुन चौपारी गाउँपालिका लगायत सम्पूर्ण क्षेत्रको पूर्वाधार निर्माण, समाज रूपान्तरणमा उहाँले पुर्याउनु भएको योगदानको स्मरण गरिएको उल्लेख छ। गल्याङ नगर प्रमुख गुरूप्रसाद भट्टराईद्वारा हस्ताक्षरित शोक वक्तव्यमा लोकतन्त्र, राष्ट्रियता, सुशासन, सामाजिक न्याय, जनताको अधिकार स्थापित गर्न स्वर्गीय नेता श्रेष्ठले आफ्नो जीवन बिताएको उल्लेख छ। 2001 सालमा जन्मिनुभएका श्रेष्ठ 2017 सालबाट विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गर्दै आउनु भएको थियो। नेता श्रेष्ठले 2042 2048 कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो भने प्रजातन्त्र पुनस्थापना पछिको पहिलो आम निर्वाचन 2048 उहाँ स्याङ्जा एकबाट निर्वाचित हुनु भएको थियो। 48 आम निर्वाचनपछि गठन भएको गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा श्रेष्ठ वाणिज्य मन्त्रीको पदमा रहनु भएको थियो भने उहाँ 2051 मध्यावधि निर्वाचनमा भने स्याङ्जा एकबाट पराजित हुनु भएको थियो। 56 निर्वाचनबाट फेरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका श्रेष्ठलाई कांग्रेसले मुख्य सचेतक हुँदै 57 वन मन्त्रालय मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। 59 देखि 63 सम्म कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गर्नुभएका श्रेष्ठ पार्टी एकीकरणपछि उपसभापति हुनुभएको थियो। पहिलो संविधान सभा सदस्य निर्वाचन 2064 स्याङ्जा 2 निर्वाचित हुनुभएको थियो भने दोस्रो संविधान सभा सदस्य निर्वाचन 2070 समानुपातिकतर्फ संविधान सभा सदस्य रहनु भएको थियो। श्रेष्ठ 2072 उप प्रधान तथा शिक्षा मन्त्री बन्नु भएको थियो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र जडान गरिएका अव्यवस्थित प्रयोगविहीन तथा झुण्डिएका इन्टरनेट तार र केवल 15 दिनभित्र व्यवस्थापन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ। गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न माध्यमबाट नागरिकहरूको गुनासो प्राप्त भएकाले यो कदम चालिएको जनाएको छ। सूचना अनुसार गाउँपालिका

0: क्षेत्रहरूको मर्मत व्यवस्थापन स्थानान्तरण वा हटाउन भनिएको छ। तोकिएको अवधिभित्र निर्देशनको पालना नगरेमा वा व्यवस्था गरेमा प्रचलित कानून बमोजिम सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी गाउँपालिकाका तर्फबाट आवश्यक कानूनी तथा प्रशासनिक कार्यवाही अगाडि बढ़ाइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनम्रता नेउपानेद्वारा जारी सूचनामा उल्लेख छ। स्याङ्जा क्षेत्र नम्बर दुईका सांसद झबीलाल जुम्रेले यहाँका विभिन्न पालिकामा भेटघाट कार्यक्रम गर्नुभएको छ। यही साउन 7 गतेदेखि 12 गतेसम्म 5 पालिकाका विभिन्न वडाहरूमा पुगेर नागरिकका गुनासा सुन्ने, पालिकाका जनप्रतिनिधि र सम्बन्धित सरकारवाला निकायहरूसँग भेटघाट गरी यहाँको विकास निर्माणका विषयमा छलफल गर्नुभएको छ। सम्बन्धित पालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, आम सर्वसाधारणसँग भेटघाट गरी गुनासा र सुझावहरू संकलन गर्नुभएको रासपा वालिङ नगर उपसभापति पुष्पा रियालले बताउनु। वालिङका 1, 2, 5, 6, 8 र 9 वडाहरूमा पुगेर नागरिकका समस्या र गुनासाहरूलाई संकलन गरी सम्बोधन गर्ने निकायसँग समन्वय गरी अगाडि बढ़ने सांसद जुम्रेले बताउनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही गरिएको छ। नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन 2025 र उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कानूनी कार्यवाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा पर्ने कास्की, गोर्खा, लमजुङ, स्याङ्जा, तनहु, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका संचालकलाई उक्त ऐन अनुसार कार्यवाही गरिएको हो। त्यसै गरी सो कार्यालयले नयाँ कारोबारका लागि 1078 र पुरानो 28 व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौल यन्त्र प्रयोग गर्न अनुमति पत्र प्रदान गरेको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकबाटहरू 78,52,967 राजस्व संकलन गरेको छ। म्याग्दीमा एक वर्षको अवधिमा 91 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। सिंचाई सुविधा विस्तार भएपछि आकाशे पानीको भर पर्नुपर्ने समस्या हटेको छ। सँगसँगै किसानले समयमै रोपाई गर्न पाएका छन्। खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको बजेटबाट गएको वर्ष साना ठूला गरी 22 सिंचाईका योजना सम्पन्न हुँदा जिल्लाभर थप 91 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। सुविधा विस्तारपछि तरकारी र खाद्यान्न बाली उत्पादन बढ़ने अपेक्षा गरिएको छ। रघुगंगा गाउँपालिकाको वडा नम्बर 3 राखु पिप्ले सिंचाई योजना, वडा नम्बर 1 वृहत बेखोला सिंचाई योजना र बाँदुक सिंचाई योजना सम्पन्न भएर किसान लाभान्वित भएका छन्। मालिका गाउँपालिका 5 गौरखोला सिंचाई योजना, वडा नम्बर 7 बेल्फी लुरबाङ सिंचाई योजना, मंगला गाउँपालिका 2 तल्लो ओखलढुङ्गा गडहरी सिंचाई योजना, राङबाङ सिंचाई योजना र घोरेनी कोत्रेबाङ सिम सिंचाई योजना सम्पन्न भएको कार्यालयले जनाएको छ। यसै गरी मंगला 4 बुकेनी सिंचाई योजना, अन्नपूर्ण गाउँपालिका 7 औल सिंचाई योजना, बेनी नगरपालिका 1 1925 साले सिंचाई योजना र वडा नम्बर 2 बगरफाट सतह तथा भूमिगत सिंचाई योजना निर्माण भएपछि किसानले समयमै रोपाई गर्न पाएपछि खुशी भएका छनृ।

अवन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। पूर्व उप प्रधानमन्त्री श्रेष्ठको निधनप्रति स्याङ्जाका पालिकाद्वारा शोक वक्तव्य जारी। विकास निर्माणमा पुर्याउनु भएको योगदानको स्मरण। अर्जुन चौपारी गाउँपालिकाद्वारा 15 दिनभित्र अव्यवस्थित इन्टरनेट तार र केबल हटाउन निर्देशन। र गण्डकी प्रदेशका 2431 व्यावसायिक फर्मलाई कानूनी कार्यवाही। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट

बारे राशि फलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ़नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ़नेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनज्ञ नाफा उठाउन सकिनेछ। वृष राशि हुनेहरूको लागि सामाजिक काममा रूचि बढ़नेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तारीफ योग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काम थाल्ने मौका छ। शोकले थलिएको काम व्यवसायमा रूपान्तरित हुन सक्छ। मिथुन राशि हुनेहरूको लागि अवसरका लागि केही त्याग गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। कर्कट राशि हुनेहरूको लागि प्रयत्न गर्दा व्यापार बढ़नुका साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आमदानी बढ़ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन खसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। सिंह राशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। शत्रुहरू सक्रिय हुनेछन् तापनि प्रतिस्पर्धामा विजय भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम शुरू गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। कन्या राशि हुनेहरूको लागि शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढ़ाई लेखाईमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको नयाँ स्रोत पहिल्याउन सकिनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। तुला राशि हुनेहरूको लागि आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको भर पर्दा काम पूरा नहुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि पशुपालन र घरेलु कामकाजमा बढ़ी परिवृत्त भइनेछ। बगैंचा फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त साथीभाइ नजिकिन सक्छन्। काममा दोहोराएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पछ्याएर पनि नयाँ काममा जग बसाउने मौका छ। धनुराशि हुनेहरूको लागि आतिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्क्याउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मेहनत गर्नुपर्ला। लेखन तथा सृजनात्मक कामबाट भने ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मेहनतले पछि फाइदा दिलाउनेछ। मकर राशि हुनेहरूको लागि पहिलेको सफलताले महत्वाकांक्षा बढ़ाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। केही कठोर निर्णय लिनु परे पनि टाढ़िएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। शुभचिन्तकहरूको सहयोग जुटे पनि आलस्य गर्ने बानीले पछि परिनेछ।
कुम्भ राशि कुम्भ राशि हुनेहरूको लागि आकस्मिक कामले खर्च बढ़ाउन सक्छ। संचित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनु पर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थ अभाव खड्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारीख योग्य काम सम्पादन गर्दै मनज्ञ धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि, जे जे भनिए तापनि, यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा, आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि बढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलिक ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63414285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63414285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आज्को दिनमा जन्मदिन पर्ने हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदिनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि केको चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
1: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9846071481 र 9800154415। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31-730, 9560-55-536 र 9843-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9462-98145।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9847-18921 र 9842-39390।
6: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ दुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नु
10: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0363-441-44, मोबाइल 98-65-81-173।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
11: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
12: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
11: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
12: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
11: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
12: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
11: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि, मोबाइल 98-560-51-068 र 98-673-70-771।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिट का लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू:
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको,
0: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
1: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
0: स्वच्छ चमेना गृहको व्यवस्था,
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-13-226,
1: 98-460-71-184,
0: 98-460-43-799,
1: 98-560-55-141,
0: 98-460-86-125,
1: 98-461-5708,
0: 98-461-2-76
1: र 98-461-17-661।
0: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही साउन 16 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9841-98870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363-441-246, मोबाइल 9856-50119 र 9856-33-246।
0: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झेलझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, बिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856-27971 र 9864-00-8363। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
6: ए नानी, त्यो पानी नपिऊ त।
7: किन र काका?
6: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856551104 र 9008447723
0: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
0: दाँत टल्काउने
4: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
4: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
4: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
4: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
4: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटलको खुल लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
4: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बिआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
6: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
7: यस समयको साथमा जेतुल सुनचादी पसल पुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाम्ला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842349390।

0: शारीरिक वा बाकी रोग भएमा कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363-44-051, मोबाइल 9856-52-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-91-004,
6: सम्पर्क मोबाइल 97484-34-84।
7: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0363-44-6-24।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
5: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ
5: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
6: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
4: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना
8: रूपन्देही को मरिग्राम स्थित राममणी बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष में शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यम में भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा संचालन साउन अंतिम सातादेखि। जहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।

0: ए अप्सरा किन बोलाएको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806061052।
4: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना:
5: यही साउन 16 गते शनिबारका दिन
4: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0063414087, मोबाइल 9869701747।
5: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार। बुटोल पावर कम्पनी लिमिटेडको सूचना: आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
8: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
10: उपलब्ध सेवाहरू:
11: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
10: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
10: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
10: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
10: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
10: मोबाइल 9864211629 र 9864168251।
12: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
14: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
15: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
14: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
15: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
14: मुटुको जाँच, ECG सेवा,
15: भाँचिएको हड्डी प्लास्टर सेवा,
14: डिजिटल एक्सरे सेवा,
15: चिरफार गर्ने,
14: थाइराइड जाँच,
15: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
14: सर्वसुलभ फार्मेसी सेवा।
15: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
14: फोन नम्बर 0364-41087, मोबाइल 98-4-69-71-41।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460-86-005।
4: ए दिदी, पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
6: ओल्ड टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही साउन 16 गते शनिबारका दिन
6: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कुची, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
2: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-4141-006, मोबाइल 98560-55266।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइरोइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
10: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
10: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
10: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
10: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
10: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
10: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
10: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
10: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित ना, आइले हम लोग आने में 9 बजे छा।
1: इस समय को साथ में जेतु सुनसादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़ी 5 घरे कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: सुन्दर हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
2: रेडियो आदि खोला 105.4 ताल खुल्ने सुनसरीको जनजीवन सामान्य बन्दै दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन। 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको 1 स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुल दंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल चिकित्सक संघ र सरकार बीच 5 बुधे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः संचालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई थप सुरक्षित, व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित दीर्घकालीन सुधारका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँदै मन्त्रालयले कानूनी, नीतिगत तथा प्रशासनिक सुधारलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 वटा राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता पनि बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो 1 हप्ता यता विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा बढ़ेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको छ। विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ। आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ। पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई 1 महिनाभित्र समाधान गर्ने र 3 महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढ़ाएको विभागले जनाएको छ। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी त्यसै गरी सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। आज राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा मेघगर्जन, चट्याङ सहित वर्षा हुने अनुमान छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विद्युत महसूल संरचनालाई समानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसूल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको छ। प्राधिकरणका संचालक समितिको हिजो बसेको बैठकले अहिलेको महसूल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा सहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसूल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा विद्युत जलविद्युत उत्पादन उल्लेख्य रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घर आएसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसूल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले गृहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य लिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको उच्चस्तरीय संवाद काठमाण्डमा सम्पन्न भएको छ। हिजो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित संवादको उद्देश्य बिमस्टेक सदस्य राष्ट्रहरूबीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि, संस्थागत सुधारका प्रयास तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो। उहाँले शान्तिपूर्ण, समृद्ध र उत्थानशील बंगालको खाड़ी क्षेत्र निर्माणका लागि जनस्तरको सम्पर्क, आपसी आबद्धता, व्यापार तथा आर्थिक सहकार्यको विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। अब विदेशको खबर। बिमस्टेक सदस्य राष्ट्रहरूबीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि संस्था

गाड़ीहरू हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता भएका गाड़ी मध्ये झण्डै 5% विद्युतीय छन्। विज्ञहरूले यी नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले उल्लेख गरेको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह एरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र तेस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। भारतका हार्दिक पाण्ड्या भने दुई स्थान तल झर्दै पाँचौं स्थानमा रहेका छन्। शीर्ष 10 अलराउण्डरहरूको सूचीमा इंग्ल्याण्डका विल ज्याक्स, अफगानिस्तानका अजमुतल्लाह अमर जाई र मोहम्मद नबी, वेस्ट इण्डिजका जेसन होल्डर तथा पाकिस्तानका मोहम्मद नवाज पनि समावेश छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य बन्दै, दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई, आज पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने, दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन, सन् 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार।

0: रेडियो आधी खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9865-31-730, 9865-55-536 र 9843-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855-54963, 9855-55104 र 9808-47723।

0: यस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849918921 र 9842439390
2: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
3: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
2: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
0: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
3: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
0: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
5: छिटो भनेको ओल्ड लिङ्क
6: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
0: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
6: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
6: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
6: मोबाइल नम्बर 9855054313 र 9141443432
0: मूल्य होइन स्वास्थ्य रोजौ
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
8: र मिर्दी करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443031 मोबाइल 9855553031
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162823।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844485411।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 9855405002 र 9864501 ए सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
5: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
0: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
5: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
5: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
0: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
5: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ आठ मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 9847071481 र 9813054015
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
8: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
7: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
8: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संघालेका विशेषज्ञहरू पनि आउँछन्
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
7: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855085667

0: हेलो
1: मुझो तिमीले साँच्चै माया गर्छौ भने छिट्टै कानुनी रूपमा आफ्नो बनाइहाल है आज मैले अर्कै केटीसँग जिकिँदैछु बेलैमा विचार गर है मान्छु बेलैमा।

0: अनि एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332646
0: चा कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
7: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
7: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303829
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
8: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
8: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
8: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
8: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
8: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
8: फोन 0 63 44 600
9: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
10: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
9: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
10: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
11: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
7: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
11: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
12: पर्वत जाने गेट सहारा एग्रोभेट
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
12: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका साम्पाकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
7: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
12: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
12: फोन 0364142558
13: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
14: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
14: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
14: हाम्रा सेवाहरू
13: दाँत तथा मुखको परीक्षण
14: दाँतको एक्सरे
13: दाँत सफा गर्ने
14: दाँत टल्काउने
13: मुख गनाउने समस्याको उपचार
14: दाँत रङको सिमेन्ट भर्ने
13: दाँतको जरेदेखिको उपचार
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
13: साधारण दाँत निकाल्ने
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
14: गिजाको शल्यक्रिया
13: कृत्रिम दाँत राख्ने
14: दाँत रङको वा मेटलको
15: खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
16: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
17: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
18: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.3।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 560 55 271, 98 468 32 809 र 98 560 50 271।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
7: सम्पर्क मोबाइल 97-484-34-484।
8: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्यौ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364416624। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363-44-051, मोबाइल 9850-52-0950।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
5: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
5: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोली किल्लेको ठ्याक्कै अगाडि, मोबाइल 9856-51068 र 9863-70771।
7: रेडियो आदिखोला 105.4।

0: लालथाङ्डी थाना क्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855787573।
1: छाङसाङ्दी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङ्दी।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: नमस्कार हल्दर साहब क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
0: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
4: किन बोलाएको मलाई हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि हिँड
6: हाम्रा विशेषताहरू
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
6: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
6: रक्षाति जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465-54123 र 98065-61052
8: होइन के भयो किन बन्द भएको गाडी
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
9: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
10: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जयसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
11: फोन नम्बर 063-441-502 मोबाइल 98560-40502 र 98460-51401
12: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना
11: यही साउन 16 गते शनिबारका दिन
12: छाला तथा यौन रोग विशेषज्ञ का डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
13: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
14: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-87, मोबाइल 98-469-7147।
12: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
15: रेडियो आदि खोला 105.4

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9860 र 9860
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट पाइन्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
3: मोबाइल 9315546496
0: यस आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ आठ स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी संचालक समिति सदस्य चक्रबन्धु रेग्मी सेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका सेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ शान्ता थापा अध्यक्ष तोलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ आठ स्याङ्जा

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरखारीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9857279171 र 9847100866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार। बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड। वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
2: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
1: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
2: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
1: हाम्रा विशेषताहरू।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था।
1: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था।
2: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने।
1: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने।
2: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने।
1: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने।
2: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको।
1: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था।
2: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको।
1: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था।
2: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा।
1: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा।
2: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने।
1: स्वच्छ चमेना गृहको व्यवस्था।
2: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
1: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224,
2: 9460171184,
1: 9460437809,
2: 9560551141,
1: 9460861125,
2: 9461557080,
1: 9461424
2: र 9461717661।
1: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1233।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9817969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही साउन 16 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन 0364141163, मोबाइल 9841698070।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार। वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार। के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
6: छिटो भनेको ओर्लिङ।
7: रेडियो आदिखोला 105.4

0: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98469939।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363443031। मोबाइल 98565531।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: ओ माइला बा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष

0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9894685411
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
2: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
2: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने मार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
1: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ
2: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
3: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
4: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो नराम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
3: दाँत सफा गर्ने टल्काउने
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
3: दाँतको जरासम्म सफा गरी भर्ने
5: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
3: दाँतमा खोल राख्ने
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
3: बाङ्गो टिङ्गो दाँत मिलाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
3: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
3: मोबाइल 9846-21629 र 9846-68-251
6: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
7: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
6: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
7: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
6: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
6: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
8: मोबाइल नम्बर 9856-19076 9861-71-9076 र 9817-1682-23
9: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
6: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
9: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
6: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
6: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
8: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9856-85-6067

0: पूर्ण श्रद्धांजलि यस आन्धीखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आन्धीखोला 105.4 मेगाहर्ज वालिङ आठ सेङ्जाका शेयर सदस्य लोकनाथ अर्यालका ज्येष्ठ सुपुत्र विनोद अर्यालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ सेङ्जा।
1: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
3: सुन्नु न,
4: भन त,
3: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
4: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुन्छ।
5: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363-441-44, मोबाइल 9856-81173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363-441-246, मोबाइल 9856-50119 र 9856-33246।

0: स्नातकतः भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
2: मोबाइल नम्बर 98-467-21-380।
1: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र।
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98-465-48-622 र 98-241-4049-29। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 98-460-86-005।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
3: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही साउन 16 गते शनिबारका दिन
3: हाडजन्य नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रो सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अरियाल आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
5: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिले लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0363-441-0006, मोबाइल 9956-55266।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
6: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोवेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029606।
9: पर्वत जाने गेट, सहारा एग्रोवेट।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 0638-441-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-490-25, मोबाइल 9864022 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
9: यही साउन 16 गते शनिबारका दिन
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रटाहार भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
9: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
8: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364401, मोबाइल 9856052049।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
11: ओम शान्ति म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: इले मुख्य खबर। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौता भन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह, अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरितामा दिपेन्द्रको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले कप्तानगंजमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। वहाँले यो घटनामा दर्जनौं नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको समेत आरोप लगाउनुभयो। यस्तै नेकपा एमाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो। साथै एमाले सरकारले दंगा नियन्त्रण गर्न नसकेको समेत बताएको छ। सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय आजदेखि कार्यान्वयनमा आएको जनाएको छ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर, हेल्पर, ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो, तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप, कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्यविवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा फरक प्रकृतिको काम गर्न बाध्य हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कतिपय कामदारहरू एउटा कामका लागि सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने, जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदी र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाक कार्यक्रम तीव्र बन्दै सुनको भाव बढ़्यो, चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाड़ी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशभरका 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक संचालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। आज सुनको भाव सामान्य बढ़ेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रूपियाँले बढ़दा चाँदी 10 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज 2,84,000 रूपियाँमा सुन कारोबार भइरहेको छ भने चाँदी 4,310 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो तोलाको 2,83,200 रूपियाँमा कारोबार भएको थियो भने चाँदीको भाव 4,320 रूपियाँ थियो। झापाको बिरतामर नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य 3 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन अभाका अनुसार गणेश पोखरेलको काठको दुई तले घरबाट विद्युत चट हुँदा सल्किएको आगो तारा अर्यालको टीनको छानो भएको एक तले घर र सुन्दर राजवंशीको टीनको छानो भएको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसैगरी भरत पोखरेलको एक तले घर र शारदा राजवंशीको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाब स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कार्यवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाब हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध संयुक्त रूपमा हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कड़ा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा 3 तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह गिरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढ़ीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह, आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आईसीसी टी20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नुहोला।

0: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।

0: गते सम्म।
1: विस्तृत जानकारीका लागि यस एकेडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
0: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-97।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो।
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
0: हाङसाङ बीच छाया क्षेत्र शिव मन्दिरको सूचना।
5: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
5: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 98-461-48-515 र 98-560-87-573।
5: हाङसाङदी स्थायी क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, हाङसाङदी।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान।
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको। एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।

0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
5: छिटो भनेको वर्ल्ड लिङ्क।
6: कस्तो बाँकी बलियो रहेछ, थाहा भइहाल्छ नि हान्न।
7: साला भनेपछि त्यसले लाउरे लाउरे लाउरे भन्छ, दुईको त दुईको माया बेचेर लाउरे हो नि त त्यसले। साला साला

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855054313।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
5: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 7364146624।
8: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
9: यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नु
10: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0367441044, मोबाइल 9855081173।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0364141163, मोबाइल 9841698070।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। प्रसन्न मेडिको फर्मा भिरकोट बैर खारीमा डाक्टर आउने सूचना।
3: यही साउन 16 गते शनिबारका दिन
2: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9847100867।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-70-71-47।

0: यदि
1: चा कस्तो सास गनाको तिम्रो त
2: दात दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दात दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दात गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
5: ए दिदी पक्नुस्ता भनेको होइन हतार हतार गर्दै कता हो र
6: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
5: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
6: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहालेँ
7: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
5: मोबाइल 9856309888 र 9856555988
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
8: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
5: यही साउन 16 गते शनिबारका दिन
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाफ्रेनी जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
5: साथै सोही दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ
1: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खाना मन नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हातखुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हातखुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान मल्ल फार्म
0: फार्मेसी वालिङ आठ तल्लो वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-441-051 मोबाइल 98-560-5250
10: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाडकम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-4-41-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क
1: क्षेत्रमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्कार, म लोक गायक अर्जुन गैरे। तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदिखोला FM 105.4 MHz।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन तक्याउँछौ कार्यक्रम गानुसिका भाकाको सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गानुसिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँ अब शहरमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेको छु म आरती। कार्यक्रम गानुसिका भाका यहाँहरूले साङ्गो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बुसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्न बार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रम उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको अन्तिम दोस्रो श्रृंखला बिहिबारीय श्रृंखलाको यस सुन्दर बसाईमा छौ। आजको यस बसाईमा रहेर हामी नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई करिब करिब 2 बजेसम्म 1 घण्टाको समय अवधिभर सुनेर साथ दिनुहुनेछ। यो विश्वास राख्दै यति बेला हामी दबहर समक्ष कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौं सुमधुर खालको भाकाबाट सोही भाकासँगै पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आज हामी कार्यक्रम गाम्बुसीका भाका बिहिबारी व्यवसायमा रहेर नयाँ तथा पुराना लोकगीत महाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कुमा जुटेका छौं दुवाहरू समक्ष र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460151 ए सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
3: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
0: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
3: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
3: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
0: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
3: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
0: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ 8 मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 98460-71481 र 98013-54415
4: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
5: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
4: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
5: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
5: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
4: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462-98145
4: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
6: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
4: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
7: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
8: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
7: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
8: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिल्नेको ठ्याक्कै अगाडि मोबाइल 9855051068 र 9863707071
9: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
10: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
9: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
10: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
8: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9844584411
11: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
12: अब चिन्ता छान्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान जयलक्ष्मी ट्रेडिङ
11: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
12: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
11: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ
12: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 0635904040 र 9850209440
13: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रम राखिएको यस छोट व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका विस्तृत भागमा हामी तपाईँहरू समक्ष आजकै सुन्दर व्यवसाय बिहिबार व्यवसायमा छौ। तपाईँहरू समक्ष आजको व्यवसायमा रहेर पनि सुमधुर खालका नयाँ पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्ने समर्कमा जुटिरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली योगपीठको आडैमा सम्पर्क नम्बर 0364-41-6696।
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
6: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
8: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
8: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
9: छिटो बनेको वर्ल्ड लिङ्क। लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
10: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
9: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
10: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
9: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
10: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
10: मोबाइल नम्बर 98467 21380।

0: to all.
1: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनीर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
0: रेडियो आदिखोला 105.4

सँगै पुनः गर्दछौ कार्यक्रम काम विशेषका भागमा। आज हामी बिहिबार व्यवसायमा रहेर नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरू समक्ष रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै रहने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसाय बिहिबार व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: चार मेगा हर्ट्ज को रेडियो आदि खोले क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिचेबल क्याश डिस्काउन्ट अनि अनबिचेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ तिमचिन नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120189।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363691004,
1: सम्पर्क मोबाइल 97484।
5: चुरी घर का मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
7: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
6: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
7: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
6: हाम्रा विशेषताहरू:
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
6: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
7: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
6: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
7: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
6: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
7: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको,
6: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
7: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
6: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
7: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
6: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
7: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
6: स्वच्छ चमेना गृहको व्यवस्था,
7: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
6: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224,
7: 9446174,
6: 9446739,
7: 9556551141,
6: 9446861125,
7: 9461508,
6: 9461724
7: र 9461717661।
6: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकई में गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जूत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरी
9: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
9: मोबाइल 9849718921 र 9842349399

0: देखि लिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।

0: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 67643331, मोबाइल 98560 55331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: चा कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465848622 र 98241740029।
4: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ 1 रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
8: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा, मोबाइल 98560 39988 र 98560 55988।
9: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
6: सम्पर्क फोन नम्बर 37641 6024।

0: मिर्दी क्लिनिक में डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिवार का दिन
0: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: पुनः फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-4141-87, मोबाइल 9849-71-4147।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिवार।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460-86-005।
5: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
2: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइ रहनु भएको त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
6: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
6: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856-85-667।
7: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए।
8: भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस।
7: सम्पर्क रामबडी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857-42-624। बीए र बीएड को लागि 9841-29-657।
9: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
9: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-4-12-133।

0: पूर्ण श्रद्धांजलि। यस आन्धीखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आन्धीखोला 105.4 मेगाहर्ज वालिङ आठ सेन्जाका शेयर सदस्य लोकनाथ अर्यालका ज्येष्ठ सुपुत्र विनोद अर्यालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तोलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ सेन्जा।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
6: छिटो भनेको ओल्ड लिङ्क।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वृय, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
8: गण्डकी मेडिकल कलेज, GMC पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ सेन्जा, फोन 0363 44594।
8: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
8: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
8: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
8: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
8: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
8: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
11: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 0 63 40 40 600।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही साउन 16 गते शनिबारका दिन
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाटिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
4: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0 63 41 00 6, मोबाइल 9856255266।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
5: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864021629 र 9864168251।
4: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
4: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
0: मोबाइल नम्बर 9856019076 9861790076 र 9817682123।
9: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
10: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
9: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
10: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
9: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
9: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
9: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुःखको खजना।
9: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
0: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856055250।
11: सरा किन बोलाएको मलाई?
12: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
13: हाम्रा विशेषताहरू
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षा जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
14: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
15: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: सुनो सुनो, अहिले हाम्रो गाडीमा 3 बजेको छ।
1: ए समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from a...
5: नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना
6: ज्यान गएको देशको सुरक्षा संविधानलाई
5: लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अरियाल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबू ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोल बजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाडौँको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज तेस्रो दिन पनि जारी राखेका छन्। यति बेला वर्षासँगै आउने बाढ़ी, पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला, हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंश वृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस, जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान, नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप वास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुल्को प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झि तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
12: फोन 056-94-333-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर। अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दै डाइनोसरको मेरुदण्ड करङ हातखुट्टा र पञ्जाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डाइनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डाइनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डाइनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डाइनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा 1 खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील। लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने। बर्खायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डाइनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: खुलियो खुलियो खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। हतार हतारमा छोराको बिहे आटियो। अरू सबै
2: सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560

0: अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नु
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363441444, मोबाइल 9956081173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9842349399।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभी को क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468 32809 र 9855502071।
2: प्रसन्न मेडिको फर्मा भिकुट बैरखारीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझुने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279071 र 9846100867। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9855554313 र 9841348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन खिलेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि, गरिमा एग्रो हो, त्यही पाइन्छ, हिँड त्यही जाम।

0: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98551068 र 98637071।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्जो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
3: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
3: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
2: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
3: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ 1 कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
4: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
4: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
5: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
2: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता मल्ल फार्मेसीमा डाक्टर आउने सूचना
2: यही साउन 16 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखो राईमा मनमा केही कराईको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ पूर्वाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0363-441-51 मोबाइल 9956-5250।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
6: किन बोलाको मलाई?
7: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846-54-123 र 9806-61-52।

0: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9803-54415। खानसान्दी छायाक्षेत्र शिव मन्दिरको सूचना।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 9841648515 र 9956875373।
2: छाङसाङ्दी छाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङ्दी।
3: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308239।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
4: फोन 0364-41-258।
0: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
5: यही साउन 16 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
5: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी, फोन 0063-441-163, मोबाइल 9641-98870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
6: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
7: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
6: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
7: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
6: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364-41-696।
5: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
5: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
5: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
5: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
5: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
5: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 063-691-0004।
9: सम्पर्क मोबाइल 97484-34484।
10: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
12: र मिर्दे करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 063-44-331, मोबाइल 98560-55331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
15: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
14: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
15: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
15: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
16: सम्पर्क फोन नम्बर 0364416624 पर्सन मेडिको फर्मा भिरकोट बाहिर खारीमा डाक्टर आउने सूचना
17: यही साउन 16 गते शनिबारका दिन
16: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ
18: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने उमेर अनुसार तौर्न पर्ने कुपोषण भएको रोइरहने झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
16: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान पर्सन मेडिको फर्मा बिरकोट बैरघारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9856279171 र 9841600867
17: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार

0: भयो नि बरु कहाँ भन्छ
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टिप्रिन्ट सेन्टरमा भन्छ नि
0: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
0: ग्लोबल मल्टिप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
2: मोबाइल नम्बर 9855619076 9861971076 र 9817162223
3: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
4: के हुन्थ्यो र नानी यही डाँपले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
5: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण
3: दाँत सफा गर्ने टल्काउने
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
3: दाँतको जरासम्म सफा गरी भर्ने
5: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
3: दाँतमा खोल राख्ने
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
3: बाङ्गो टिङ्गो दाँत मिलाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
3: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
3: मोबाइल 9846216629 र 9846168251
6: पलङ लोभी टेबलहरू चाहिएको थियो कहाँ पाइन्छ होला हजुरलाई त केही चिन्ता नै छैन के
7: किन चिन्ता लिनु त नि भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु बलियो भरपर्दो टिकाउ पनि हुने ढुक्क छु म त
6: बाबा फर्निचर वालिङ 10 भकुण्डे
7: प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
8: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
9: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
8: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
9: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
9: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
2: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9856085667
10: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
11: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
10: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
11: मुटुको जाँच ईसीजी सेवा
10: भाँचिएको हड्डी प्लास्टर सेवा
11: डिजिटल एक्सरे सेवा
10: चिरफार गर्ने
11: थाइराइड जाँच
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
11: सर्वसुलभ फार्मेसी सेवा
10: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
11: फोन नम्बर 0364140087 मोबाइल 9849601747
12: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
13: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
12: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
14: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा

0: आरोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्थडे केक, डेरी सन्ने पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501 र 9856332446।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही साउन 16 गते शनिबारका दिन
2: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाटिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
4: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856552666।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
5: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
6: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
8: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
8: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 बजेदेखि 2 बजेसम्म खुल्ला रहने
8: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
8: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
8: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
8: फोन 0363 44 600
0: ए दिदी पक्नुहोस् त भनेको होइन हतार हतार गर्दै कता हो र
9: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
9: ए साँच्चै हो र ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
10: मोबाइल 9856309888 र 9856555988।
11: बुटोल पावर कम्पनी लिमिटेड को सूचना आर्थिक ऐन 2083 ले श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
12: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
13: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
14: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
13: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
14: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
13: मोबाइल 98135-56496।

0: भावपूर्ण श्रद्धांजलि एस आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ 8 स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी संचालक समिति सदस्य चक्रबन्धु रेग्मी शेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका शेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ 8 स्याङ्जा।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको
6: खोल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: देख ना अहिले हाम्रो गर्नीमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439390। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856051।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिचेबल क्याश डिस्काउन्ट अनि अन बिचेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ तिनसिन नेपानी। सम्पर्क मोबाइल 98460 96248 र 98251 20199।

0: शिव आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
3: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
2: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटी भर्ना खुल्यो।
3: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा

0: अनुदान प्राप्त शैक्षिक संस्था
1: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
0: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
1: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
0: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
1: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
0: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
1: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
1: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
0: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा
1: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
0: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
1: स्वच्छ चमेना गृहको व्यवस्था
0: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
1: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9856013224
0: 9460171184
1: 9460437799
0: 9560551141
1: 9460861125
0: 9460557080
1: 9460242076
0: र 9460177661
1: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
2: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
3: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
3: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
2: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि मोबाइल 9856551068 र 9673707071

0: access to all.
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नु
2: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363-441-044, मोबाइल 9850-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तो गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन

0: टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464-85411।
2: रेडियो आदिखोला 105.4 MHz।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: ए आशरा, किन बोलाको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-51-123 र 98-066-61-52।
7: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
9: उपलब्ध सेवाहरू।
10: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9846211629 र 9861668251।
11: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
12: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
11: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501919 र 9856332446।
13: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना।
14: यही साउन 16 गते शनिबारका दिन
13: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
15: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिलचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
16: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364141087, मोबाइल 9649701747।
14: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: भावपूर्ण श्रद्धांजलि यस आन्धीखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आन्धीखोला 105.4 मेगाहर्ज वालिङ आठ सेन्जाका शेयर सदस्य लोकनाथ अर्यालका ज्येष्ठ सुपुत्र विनोद अर्यालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तोलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ सेङ्जा।
1: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
4: पर्वत जाने गेट सहारा एग्रोभेट।
5: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
5: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
5: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
5: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
5: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
5: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
6: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
2: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
8: रेडियो आदिखोला 105.4

0: पहले हम लोग अनिमा 6 बजे
1: समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़ 5 घरे कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
2: रेडियो आदि खोला 105.4
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm.
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मा प्रसारण भइरहेको नेपाल दर्पण मा साथी भजेन्द्र बस्नेत सँगै मदन पौड्याल को स्वागत छ। नेपाल दर्पण सुरु गरौ मुख्य खबर का शीर्षकहरुबाट।
5: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आजै राष्ट्रको नाममा सम्बोधन गर्ने।
4: लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पीड़ितहरूको सामूहिक आमरण अनशन 3रो दिन पनि जारी। लघु वित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
6: आम नागरिकको वित्तीय स्रोत माथिको पहुँच बढ़ाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
5: स्वास्थ्य कर्मीको 2 दिने हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
4: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
5: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र दिवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओमप्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका दिवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरूङ आफै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग सम्वाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ़दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा हुँदा प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति व्यवस्था गरेको आरोप लगाउनुभयो। यस्तै कांग्रेसका सांसद वासना थापा र एमाले नेत्री पद्मा अर्यालले संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नुको साटो सरकार त्रास सिर्जना गर्नेतिर लागेको टिप्पणी गर्नुभयो। यससँगै हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि कांग्रेसका सभापति गगन थापा लगायत लगायत शीर्ष नेताहरूले राजनैतिक संवादबाट समस्याको समाधान खोज्न अग्रसरता नदेखाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। घटनापछि मध्यरातमा सामाजिक सञ्जाल मार्फत संयमताको अपील गर्ने बाहेक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाब दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद शुरू गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेसमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
5: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो। उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी रहेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिला गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगंज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 जना वा त्योभन्दा बढ़ी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिड्डुल गर्न समेत रोक लगाइन्छ।
4: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ़ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकाय बीचको समन्वयलाई सुदृढ़ तुल्याउने निर्णय समेत गरेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले गृह प्रशासनप्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरूङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सड़कबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारूकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै नेता झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
4: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवाङगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदियौंदेखि रहिआएको मेलमिलाप, सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएका भएको आपसी द्वन्द्व र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्द्वको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्पणमा लघुवित्त पीड़ितहरूको समस्या र समाधानका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
11: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ।
12: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप
13: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
12: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
12: न्यून सेवा शुल्क न्यून ब्याज दर
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद राष्ट्रपति पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय सिराहा धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनशन शुरू गरेका लघु वित्त पीड़ितहरूले आज तेस्रो दिन पनि जारी राखेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीड़ितका 3 मुद्दे असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचार संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन्। यस्तै गरीब सुकुम्बासी मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन आवश्यक र क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघु वित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिले जनाएको छ। यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः शुरू भएको हो। लघु वित्त पीड़ितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश केवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ।
6: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन, जीवनयापन अत्यन्त कठिन भइराखेको छ। दोस्रो कारण के लाग्छ भने बजारको ब्याजदर अत्यन्त न्यून अवस्थामा पुगेको छ। वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ, तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% माथि ब्याजदर को अवस्था छ। वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणीहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने, तर लघु वित्तीय संस्थाहरूको हकमा सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको। अर्को महत्वपूर्ण कारण के छ भने यी लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ। कुनै ऋणीले ऋण तिर्न सकेन भने बेजती गर्ने खालका सम्म नाफा कमाउने नाममा अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ।
15: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ। यसमा सरकारको ढिलासुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरलाई?
6: त्यसको हेर्ने निकाय भनेको राष्ट्र ब्याङ्क नै हो। त्यस प्रकारको इनिसिएटिभ नभएर नै उकुस मुकुसको वातावरण आएको जस्तो मलाई लाग्छ। त्यो क्षेत्रको पुनः संरचना जस्तै प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्कको अवधारणामा नेपाल गइहाल्नुपर्छ। आम नागरिकको वित्तीय स्रोत माथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ। कर्जामाथिको पहुँचको चाँजो पाँचो मिलाउने काम त राष्ट्र ब्याङ्ककै हो।
15: पीड़ितहरूले उठाएका माग मध्ये चाहिँ तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के जस्तो लाग्छ हजुरलाई?
6: संस्थागत संस्थाहरू निर्माण गरेर र अब भनौँ न अधिक तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध यदि गर्ने हो भने अल्पकालमा त समस्या समाधान नहोला तर मध्यकाल र दीर्घकालमा भोलिका दिनमा दुई चार वर्षपछि यी समाधान हुन्छ।
15: सरकार र पीड़ित पक्षभित्र अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ होला?
6: अब सरकारले त अब उनीहरूको पीड़ालाई त सम्बोधन गर्नु परि नै हाल्यो। यदि ब्याज दर वाणिज्य ब्याङ्कको भन्दा धेरै उच्च छ अनि सरकारले प्रश्न गर्नु पर्यो किन भयो, यसको समाधानको उपाय के हो, किन वाणिज्य ब्याङ्क भन्दा 2-3% भन्दा माथि मात्रै त्यो ब्याज दरमा ऋण किन दिन सकिँदैन भनेर उसले सोध्नु पर्ने हुन्छ सम्बन्धित निकायलाई। लघु वित्त वित्तीय संस्थाको समस्या के हो, ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन्, सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून्, त्यति संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
5: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा। यसैबीच आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता
6: गरिराखेका छन्। सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून्,

0: सदस्यीय सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
1: स्वास्थ्यकर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै दुई दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुधी सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए छन्। दुई दिन बन्द रहेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड़ बढ़ेको छ।
0: यति बेला बर्खासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला हैजा आउँ टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने बानी गर्नुपर्छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिशमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 को उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
0: प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख डुल प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक पाँच दिनपछि अर्थात साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
1: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्टाटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। दाहालले राष्ट्रिय सभाले मेहनत गरेर पास गरेको आर्थिक विधेयकलाई फेसबुकबाट उल्ट्याउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्टाटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समय

0: मै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690 4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। निफ्टी चार दिनमा 62 अंकले घटेको छ। आज सबै समूहको उपसूचक घटेकामा विकास बैंक जलविद्युत समूह 1% भन्दा धेरैले ओह्रान लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.02 अर्ब रूपियाँको कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 कित्ता शेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा दुई शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चाप बढ़ेसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि दुई शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब दुई शिफ्ट गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढ़ेको विभागले जनाएको छ।
5: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गर्ने कागज पत्रमा कामको शीर्षक मात्रै उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप, कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
4: डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात एमडी एमएस अध्ययनरत विद्यार्थीलाई दिइँदै आएको स्टाइपेण्ड अर्थात काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रूपियाँ बराबरको स्टाइपेण्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा एमबीबीएसको सीट नबढ़ाउने र लगानी सम्बन्धी नियम कड़ाई गर्ने सहमति गरेपछि निजी कलेजहरू आन्दोलित भएका हुन्।
5: महोत्तरीको बर्दीवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती घरमा प्रदर्शन भएको छ। वन कर्मचारीहरूलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो। उहाँका अनुसार 2 महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन शिष्यसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै 6-7 घण्टा बन्दक बनाएको थियो।
4: आज मानव बेचबिखन विरूद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारीकमा राष्ट्रसंघीय महासभाले मानव बेचबिखन विरूद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम, पीड़ितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ़ बनाउने उद्देश्यले यो दिवस मनाउन शुरू गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लम्बिने अनुमान गरेको छ। रोइटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झण्डै 200 गुणाभन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने संकेत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधिमा ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङका कार्यकारी उपाध्यक्ष जेजुन किमका जानकारीका अनुसार विश्वका शीर्ष पाँच डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता भइसकेको छ भने अन्य पाँच ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरणमा पुगेको छ। पाँच वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 को दोस्रो त्रैमासिकमा 61.70 अर्ब अमेरिकी डलर अर्थात 93.77 अर्ब रूपियाँ भन्दा बढ़ी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य काँसिएपछि सामसङकै मोबाइल युनिट भने मारमा परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48.72 करोड़ घाटा बेहोर्नु परेको छ।
4: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फीट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यालेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यसबेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट, 90 एकदिवसीय र बीसवटा टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतकसहित 5,077, एक दिवसीयमा 3 शतकसहित 2,962 र टी ट्वेन्टीमा 0.5 शतकसहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु हो। यस जितको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
4: लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी। लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
5: स्वास्थ्य कर्मीको 2 दिन हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
4: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
5: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। किसान बहुप्राविधिक शिक्षालयका कर्मचारी आन्दोलित, माग पूरा नभए शिक्षण क्रियाकलाप ठप्प पार्ने चेतावनी। स्याङ्जाको पुरानो तथा प्रतिष्ठित गुरूकुलद्वारा गुरूकुलीय शिक्षा र संस्कार संचालन एवं निरन्तरताको लागि धान रोपाई र तनहुँ अदालतद्वारा छोटो पहिरनमा अदालत प्रवेशमा रोक। आदि खुला खबर अब विस्तारमा। किसान बहुप्राविधिक शिक्षालयका कर्मचारी आन्दोलित भएका छन्। स्याङ्जाको चापाकोट 10 रहेको शिक्षालयमा करार, मासिक र दैनिक ज्यालादारी श्रमिकले चरणबद्ध आन्दोलन घोषणा गरी आन्दोलित भएका हुन्। शिक्षालयमा करार, मासिक र दैनिक ज्यालादारी श्रमिकले रोजगारी, सुरक्षा र कार्य गर्ने वातावरणको सुनिश्चितता गरिदिन माग गर्दै आन्दोलित भएका हुन्। स्थापना कालदेखि नै निष्ठा र समर्पणका साथ जीवनको सक्रिय समय, ऊर्जा र अनुभव संस्थाकै सेवा र विकासमा समर्पित भएको भन्दै साउनदेखि भने निर्धक्क र तरिकाले काम गर्ने वातावरण नभएकोले मानसिक चिन्ता थपिएको र रोजगारी खत्ति बेला गुम्छ भन्ने अवस्था उत्पन्न भएको भन्दै कर्मचारी विभिन्न मागसहित आन्दोलित भएका छन्। लामो समयदेखि कार्यालयमा कार्यरत कर्मचारीलाई रोजगारबाट वञ्चित गर्न खोजेको भन्दै कर्मचारीले ऊर्जावान समय कार्यालयमा खर्च गरेकाले अगाडिको जीवनयापनको जिम्मेवारी कसले लिने, कहाँ जाने भन्दै उनीहरू आन्दोलित भएका हुन्। कुनै पनि निर्णय अगाडि बढ़ाउनु पूर्व आफूहरू वैकल्पिक रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। कर्मचारीले साउन 14, 15 र 18 गते धरनामा बस्ने, 22 गते शैक्षिक क्रियाकलाप, परीक्षाका कामहरू ठप्प पार्ने, 25 गतेबाट केन्द्रीय कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन्। 2075 सालमा स्थापना भएको शिक्षालयमा 2 अधिकृत र 2 सहायक अधिकृत गरी 4 मात्रै स्थायी कर्मचारी छन् भने 27 दैनिक, मासिक र करारका कर्मचारी छन्। कार्यालयका प्रमुख शिव पाण्डेका अनुसार केन्द्रीय संघर्ष समिति नै गठन गरेर करार र ज्यालादारी कर्मचारी आन्दोलित भएको भन्दै यसले शिक्षालयका पठन पाठन र दैनिक कार्यमा प्रभाव पारेको छ। शिक्षालयमा आईटी, सिभिल इन्जिनियरिङ र पशु विज्ञानका विषयमा अध्यापन हुँदै आएको छ। देशभरका विभिन्न जिल्लाहरूमा यहाँ अध्ययनका लागि आउने गरेका छन्। देशभरका विभिन्न जिल्लाहरूबाट यहाँ अध्ययनको लागि आउने गरेका छन्। हाल शिक्षालयमा 200 विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरू परीक्षाको तयारीमा रहनुपर्ने बेलामा यो आन्दोलनले प्रभाव पार्ने भएकाले सम्बन्धित निकायले आन्दोलनरत कर्मचारीको माग सम्बोधन गरी सहज वातावरण सृजना गर्न पाण्डेले बताउनुभयो। शिक्षालयको व्यवस्थापन समितिका अध्यक्ष प्रमुख शिलाका अधिकारी हुने व्यवस्था छ। देशभरका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीबीटीमा कार्यरत करार, मासिक र ज्यालादारी कर्मचारीहरूले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। संघको पुरानो तथा प्रतिष्ठित गुरूकुलले गुरूकुलीय शिक्षा र संस्कार संचालन एवं निरन्तरताको लागि धान रोपाई गरेको छ। चापाकोट नगरपालिका 8 रहेको मणिमुकुन्देश्वर गुरूकुलले 34 रोपनी जग्गामा धान रोपाई गरेको हो। गुठीको सो जग्गामा स्थानीय समाजसेवीको सक्रियतामा शनिबार सामूहिक धान रोपाई सम्पन्न भएको छ। यसअघि अरूले नै रोपाई गर्दै आएको सो जग्गामा अहिले भने स्थानीयवासीको श्रमदानमा सामूहिक रोपाई गरिएको सोहीको वडाका वडाध्यक्ष टोपलाल न्यौपानी राजुले बताउनुभयो। उहाँका अनुसार केही दिन अघि 11 रोपनी जग्गा र शनिबार 23 रोपनीमा धान रोपाई गरिएको छ। गुरूकुलमा हाल 22 बटुका आवासीय सेवा सहित अध्ययनरत छन्। माध्यमिक तहसम्मको अध्ययन हुने सो गुरूकुलमा अध्ययनरत बटुकहरूको निशुल्क खानपान र आवास व्यवस्थापनको लागि धानसँगै गहुँ, मकै र तरकारी खेती गरिँदै आएको गुरूकुलका प्रजीवन आचार्यले बताउनुभयो। सामूहिक रोपाईमा स्थानीय आमा समूह, स्थानीय समाजसेवी र युवाहरू सहभागी थिए। रोपाहार, बाउसे, हली लगायत सहभागी सबैलाई खाजाको व्यवस्थापन विजय भण्डारी र विजय परियारले गर्नुभएको थियो। स्थानीय समुदायको एकताबद्ध सहयोगमा सम्पन्न भएको यो सामूहिक रूपाईले गुरूकुलको कृषि उत्पादन वृद्धि गर्नुका साथै बटुकहरूको निशुल्क अध्ययन, खानपान र आवास व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ओडा प्रहरी कार्यालय वालिङले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। वालिङ नगरपालिका ओडा नम्बर 8 बाँसघारी स्थित आँधी खोला किनारमा अवैध रूपमा नदीजन्य पदार्थ बालुवा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा G1-7333 नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि नगरपालिकामा पठाइएको थियो। नगरपालिकाको कार्यालयमा पठाइएकोमा 30,000 जरिवाना गरी छाडेको ओडा प्रहरी कार्यालय वालिङले जनाएको छ। तनहुँ जिल्ला अदालतले सेवा लिन आउने नागरिक र लेखापढ़ी व्यवसायका लागि अदालत परिसरभित्र प्रवेश गर्दा तोकिएको मर्यादित पोशाक र परिचय पत्र अनिवार्य गरेको छ। अदालतको मर्यादा तथा आन्तरिक अनुशासनमा कायम राख्न जिल्ला अदालत दमौली तनहुँले बिहिबार एक सूचना जारी गर्दै छोटो पहिरन प्रवेशमा रोक लगाएको हो। अदालतद्वारा जारी सूचना अनुसार अदालतमा सेवा लिन आउने नागरिकले पनि सामाजिक रूपमा मर्यादित कुम र घुँडा ढाकिने पोशाक अनिवार्य लगाउन भनिएको छ। साथै सेवा लिन आउँदा आफ्नो तारिख पर्चा समेत अनिवार्य रूपमा साथमा ल्याउनु पर्ने भनिएको छ। त्यस्तै लेखापढ़ी व्यवसायको हकमा लेखापढ़ी व्यवसाय संशोधित नियमावली 2051 नियम 5(1)(ज)ले व्यवस्था गरे अनुसार ऐनको अनुसूची 5 तोकिएको पोशाक र परिचय पत्र अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश गर्न पाइनेछ। तोकिएको मर्यादित कुम र घुँडा ढाकिने पोशाक तारिख पर्चा र परिचय पत्र बिना अदालत प्रवेशमा रोक लगाइने अदालत र प्रशासनले जनाएको छ। अदालतको मर्यादा कायम राख्दै चुस्त सेवा प्रवाहका लागि सम्बद्ध सबैलाई नियम पालना गर्न अनुरोध गरेको छ। रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
0: रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। म्याग्दीको सदरमुकाम बेनीमा सामुदायिक रूपमा सञ्चालन हुँदै आएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो केही वर्ष यता विद्यार्थी संख्या निरन्तर घट्दै गएपछि आर्थिक संकट देखिन थालेको छ। सामुदायिक रूपमा सञ्चालित क्याम्पसले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आए तापनि आर्थिक स्रोतको अभाव, विद्यार्थी संख्या घट्नु र बढ़दो बसाई सराईका कारण सञ्चालनमा चुनौती थपिएको हो। क्याम्पसलाई शैक्षिक रूपमा अझ सबल र सक्षम बनाउन संघ, प्रदेश र स्थानीय सरकार सहित समुदाय सरकारवाला निकाय र नागरिकको साझा सहयोग आवश्यक रहेको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो। सामुदायिक क्याम्पसले प्राध्यापक, कर्मचारी र प्रशासनिक खर्च व्यवस्थापनका लागि नेपाल सरकारबाट नियमित अनुदान प्राप्त नगर्ने भएकाले चन्दा अभियान र विद्यार्थीबाट प्राप्त शुल्कमा भर पर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो। यसले समुदायमा समेत आर्थिक भार बढ़िरहेको उहाँको भनाइ छ। संघ, प्रदेश र स्थानीय सरकारबाट पर्याप्त सहयोग प्राप्त हुन नसक्दा क्याम्पसले गम्भीर आर्थिक समस्या भोग्नु परेको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो। म्याग्दी बहुमुखी क्याम्पसले 2076 सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरी क्षेत्रमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता QAA मान्यता प्राप्त गरेको थियो। देशैभर करिब 12 क्याम्पसले मात्रै दोस्रो पटक QAA प्राप्त गरेको अवस्थामा म्याग्दी बहुमुखी क्याम्पस पनि पुनः QAA प्राप्त गर्ने प्रक्रियामा छ। गुणस्तरीय शिक्षाका लागि विद्यार्थी विद्यार्थीलाई पोखरा र काठमाडौँ जानुपर्ने अवस्था नरहेको क्याम्पसले जनाएको छ। क्याम्पसले हरेक वर्ष कुल विद्यार्थी संख्याको 10% छात्रवृत्ति प्रदान गर्दै आएको सहायक क्याम्पस प्रमुख नारायण प्रसाद श्रीवेदीले बताउनुभयो। शैक्षिक सत्र 2082-83 कक्षा 11-12 स्नातक तह अन्तर्गत बीए बीबीएस बीएड बीआईसीटी तथा स्नातकोत्तर तह अन्तर्गत एमबीएस र एमएडमा अध्ययनरत 158 विद्यार्थीलाई 11,10,000 रूपियाँको छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख श्रीवेदीले बताउनुभयो। गुल्मीको इस्मा गाउँपालिका स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुल निर्माणको ठेक्का सम्झौता भएको करिब 6 वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन। 1 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको हालसम्म करिब 60% मात्रै भौतिक प्रगति भएको छ। सड़क पूर्वाधार विकास कार्यालय तमघास र आत्रेय भूषाल बस्नेत जेबी काठमाडौँ बीचमा 2077 माघ 21 गते पुल निर्माणका लागि सम्झौता भएको थियो। अनुसार 2078 माघ 17 गते भित्र निर्माण सम्पन्न गरिसक्नु भए तापनि निर्माण व्यवसायको ढिलासुस्तीका कारण तोकिएको समय नै पूरा हुन सकेन। त्यस हेर्दा पटक पटक म्याद थपिए पनि आयोजना अझै अधुरै छ। कार्यालयका सब इन्जिनियर सन्तोष ढकालका अनुसार पुल निर्माणको म्याद हालसम्म 3 पटक थप गरिएको छ। पहिलो पटक 2081-83 गतेसम्म काम सक्ने गरी नियमित रूपमा सक्ने गरी सम्झौता भए तापनि त्यो अवधिमा समेत निर्माण सम्पन्न हुन सकेन। अहिले सार्वजनिक खरिद ऐनमा भएको संशोधन अनुसार अन्तिम पटकका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। 25 मिटर लम्बाई र फुटपाथ सहित 11 मिटर छोड़ाएको पुल निर्माणका लागि भ्याट बाहेक 2,43,37,706 रूपियाँ लागत निर्धारण गरिएको छ। सब इन्जिनियर ढकालका अनुसार निर्माण व्यवसायलाई पटक पटक काम तीव्र बनाउनका लागि निर्देशन र ताकेता गरिए तापनि अपेक्षित प्रगति हुन सकेको छैन। ठेकेदारले कहिलेकाहीँ मात्रै कामदार परिचालन गरेर औपचारिकता पूरा गर्ने शैली अपनाएको र जिम्मा लिएका अन्य आयोजनामा पनि यस्तै ढिलासुस्ती देखिएको कार्यालयको भनाइ छ। हाल पुलको ढलानको तयारी भइरहेको र साउन महिनाभित्र ढलान सम्पन्न गर्ने तयारी रहेको उहाँको भनाइ छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। किसान बहुप्राविधिक शिक्षालयका कर्मचारी आन्दोलित, माग पूरा नभई शिक्षण क्रियाकलाप ठप्प पार्ने चेतावनी। सैन्याको पुरानो तथा प्रतिष्ठित गुरूकुलद्वारा गुरूकुलीय शिक्षा र संस्कार सञ्चालन तथा निरन्तरताको लागि ढाण्डो पाई र तनहुँ अदालतद्वारा छोटो पहिरनमा अदालत प्रवेशमा रोक। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौं। अहिलेलाई भने प्रविधि कक्षीबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
1: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840671481 र 9803454415।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
6: सम्पर्क मोबाइल 97484-34484।
7: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सङ्घा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841443432।
8: मूल्य होइन स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861793076 र 9917162023।
1: होइन के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
11: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151
12: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
13: होइन ए दाई बिमारले फेरि च्यापेकै क्या हो गुनगुनाइरहनु भएको छ त
12: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
13: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
13: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
14: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85-6067
15: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
16: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
15: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
16: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
15: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
16: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
15: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
16: मुटुको जाँच ईसीजी सेवा
15: भाँचिएको हड्डी प्लास्टर सेवा
16: डिजिटल एक्सरे सेवा
15: चिरफार गर्ने
16: थाइरा जाँच
15: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
16: सर्वसुलभ फार्मेसी सेवा
15: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
13: फोन नम्बर 0364-41087 मोबाइल 98460-71-7147
1: चा कस्तो सास गनाएको तिम्रो त
17: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
17: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
11: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
18: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4740-29
12: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
12: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308329। ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
19: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
1: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
19: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहालेँ।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
20: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
21: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
20: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
21: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
20: मोबाइल 9815564496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
12: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
12: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
12: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
22: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
12: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0663-440-594।
23: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
23: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
24: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
3: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847721380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9141443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9873770071।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्ष

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका

0: सहयोग सुविधा भएको।
1: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमएफ प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0363446600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड।
3: फोन 0363441258।
4: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0363446696।

0: रेडियो आदिखोला 105.4
1: खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी घटनापछि मधेसमा तनाव चुलियो, आज थप दुईजनाको मृत्यु। सुनसरी शहीद धनुषा र सिराहामा कर्फ्यू, पर्सामा निषेधाज्ञा जारी। चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा।
2: चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
1: सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील। मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव।
3: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन।
1: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने। राहदानी बनाउनेको भीड़ बढ़दो, अब दुई शिफ्ट र विदाको दिन पनि सेवा दिइने। राहत शिक्षकलाई सेवाबाट हटाए, देशव्यापी आन्दोलन गर्ने चेतावनी।
4: हामीले सूचनाबाट सम्प्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौं, एक हुँदैछौ, एक भयौं, एक हुनुपर्छ र बसेका साथीहरू पनि एक हुन जरूरी छ।
1: र एएफसी एसियन कप छनौटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता, मीडिया र आम संचार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ़छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु संचार क्षेत्रको मुख्य दायित्व हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: सुनसरीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ़दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिरामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको बिरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सीआईएमसँग बताउनुभयो।
2: बिहानदेखि नै केही प्रदर्शनकारीहरू झुण्डा झुण्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड, हातजनी जस्तोसम्म पनि हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासन 2026 कमिटी 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौं। र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 जिल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौं। र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य भएको अवस्था छ।
5: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छनृ
6: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदायबीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
7: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
6: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
8: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व सह अस्तित्व र भाइचारा हो।
6: नेकपा एमाले सुनसरी घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पदमा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयो।
9: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरोकार वाला अभियान भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले आवेगले प्रतिशोधले हामी ठिक ठाउँमा पुग्न सक्दैनौ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबु ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
10: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
6: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
11: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाड़ै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुलका लियोटो मारा नेपाली, हिमाल पहाड़ तराई, हामी कोही छैनौ पराई।
6: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जाति सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मध्य प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तीमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएनसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
3: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, झारेको समय छ, र समाज बाँच्यो भने मात्र चाहिँ भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छ र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैन, अहिले आवेशको ठाउँ छैन, क्रिया र प्रतिक्रियाको ठाउँ छैन। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ, र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
5: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अच्युत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी भनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्रीपरिषद गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई शिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राहदानी बनाउन विभागमा चाप भत्तै बढ़े। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन, पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगो जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षाबलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
1: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
12: चार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
1: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
16: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इंटरनेट साथै इंटरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानव अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्. बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्. अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ.
12: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई साम्य शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो. त्यसमा राज्य चुकेको छ. राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन. त्यसमा राजनीतिक संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो. त्यो कुरा कुनै कुरा पनि भएन. यस्तो अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ. त्यसकारण
18: यस्तो अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन् ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
12: अब घटना घटिसक्यो. घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन. अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन. अब सुनसरीमा शुरूआत भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ. मेरो त्यसकारणले के भने पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण मेलमिलापूर्ण वातावरण आपसी सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरूरी छ. अघि तपाईँले भने जस्तै हो हाम्रो समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राजनीतिक संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ. कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ. द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन. त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त ऊ त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन. तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ. यसको दुष्चक्र अत्यन्त खतरनाक अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनभने भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ. यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन. अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँले कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ. त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक त रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ. अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोलबजारमा दुःखद घटना भयो.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
19: हामीले जनताको आवाज उठाउने हो होइन. यो ल्याएका छौं, यो गर्नुपर्छ होइन. जनता यहाँनिर दुःखमा परेका छन्, उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो. त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
1: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला.
20: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
21: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
22: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
21: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
23: महिलाको श्रम
0: अधिकार र सम्मानको आवाज
2: कार्यक्रम साझा आवाज
4: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
23: महिला किसानका संघर्ष सपना र सफलताका कथा
24: प्रोप्राइटर मधुमाया जीजी पढे हैन प्रोप्राइटर भने छु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
4: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
22: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
0: पसिनाको सम्मान समानताको अभियान
2: कार्यक्रम साझा आवाज
25: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
26: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
27: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
26: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
27: नेपाली पात्रो अब तपाईको मोबाइलमा
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
28: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मान्छे
29: धन्यवाद नमस्कार
28: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ
29: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो हामी जिल्ला पनि गयौं त्यसपछि गएर काठमाडौँमा पनि बस्नु हाम्रो मेरो त कर्णाली हो त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन
28: भनेको यो बीचमा चाहिँ जानुभयो गए
29: तर फर्के
28: कसरी प्रस्तुत हुने के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी अगाडि बढ्ने भन्ने नै छ
29: तयारी त पुग्छ नि किन नपुग्नु होइन फिल्ड गइन्छ अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त देशैभरिको निर्वाचन क्षेत्र हो देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के एक दुई दिन अब कसरी गइजाने भनेर होइन त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने जनता दलहरूलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ
28: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले हजुरसँग
29: पहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन त्यसपछि सुनसरीको घटना छ देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन् मान्छेहरूको उठीवास भइराखेका छन् जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा
28: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको कामलाई अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ
29: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तर केमा लागिरहेको छु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बास्ने स्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर तर हामीलाई केले अल्झाइराख राखिएको छ भने त्यो डीडीएको कार्यविधि जुन छ त्यो डीडीएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डीडीएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अर्जलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहलकदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
28: हुनुहुन्छ
29: पुननिर्माणका लागि, तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
28: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
29: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि चार पाँचजना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो चार पाँचजना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो, त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौं।
28: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
29: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ, होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौ, छलफल गरिरहेछौ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डीडीएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
28: के हो यो डीडीए भनेको?
29: डीडीएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन इएन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ।
28: अनि तपाईँले जुन आग्रह गर्दै आउनुभएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
29: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप 2 जनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। 4 सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब दुई सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाई देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो।
3: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
5: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आदी खोला 105.4 मेगाहर्ज।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
8: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9842939399
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी कधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864221629 र 9841668251।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सी घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रत बन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847-71481 र 9800-54415।
2: OMG श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलोन पुगेर आयौ?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलोनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलोन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063-441-6696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल
1: घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ।
0: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा
1: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको
2: स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्ध मा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द्व अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युशनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सीउटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सीउटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने
1: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार निकायहरू प्रदेश सरकार स्थानीय सरकार र अन्य सरकार निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन् स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता आपसी सद्भाव मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता सामाजिक सद्भाव सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन् म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा दया प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलादे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना सृष्टिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाज जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु राख्ने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरियो बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई सबै इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रेल महिनामा भएको युद्ध विराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनु।
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
10: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गढेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदिखोला खबर,
2: 7 देखि 7:30 सम्म आदिखोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू, 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: साम 15 गते शुक्रवार श्रावण कृष्ण पक्ष 21 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: कप्तानगंजको बाछिटा मधेशभरि फैलिने खतरा, प्रतिशोधको आगो नफैलाउन प्रधानमन्त्रीको आह्वान। देश छाड्नेहरूको संख्या छनछन बढ़्यो, कर्मचारीको दरबन्दी थमाथम कटौती लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पशुपालकलाई निशुल्क साइलेज शीर्षकको शुभ समाचार।
0: कञ्चनपुरको कृष्णपुर नगरपालिका घाँसमा आधारित साइलेज उद्योग सञ्चालनमा आएको छ। पशुपालक किसान लक्षित सुदूरपश्चिम प्रदेशमै पहिलो पटक साइलेज मेसिन सञ्चालनमा ल्याइएको हो। नगरपालिकाले पशु आहार उत्पादनका लागि साइलेज हरियो घाँसलाई सुकाएर पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार उत्पादन गर्ने काम शुरू गरेको छ। सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा अहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ। नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्योगको उद्घाटन गर्नुभएको छ। नगर प्रमुख ओझाले कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउन नगरपालिकाले साइलेज मेसिन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले साइलेज मेसिन मार्फत किसानले निशुल्क रूपमा साइलेज तयार गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साइलेज दुग्ध उत्पादन गर्ने गाई भैंसी तथा मासु उत्पादनका लागि पालिएका पशुका लागि पौष्टिक आहार भएको बताउनुभयो। नगरपालिकाको पशु विकास शाखाका प्रमुख मानबहादुर केसीले साइलेज वर्षभरि प्रयोग गर्न सकिने भएकाले हरियो घाँसको मौसमी अभाव नहुने बताउनुभयो। साइलेज मेसिन सञ्चालनमा आएपछि किसानले हरियो घाँस र मकै लगायतका पशु आहारजन्य बालीलाई वैज्ञानिक विधिबाट प्रशोधन गरेर लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्ने भएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक बिहिबार प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम उक्त व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 19/2073 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिलो सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकायले नमानेपछि उनी र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश गरेको हो। सर्वोच्चले त्यति बेला कानून बमोजिम प्राप्त सुविधा सरकारको स्वेच्छाचारी निर्णयका आधारमा कटौती गर्न नमिल्ने भनेको थियो। संवैधानिक पदाधिकारीहरूको निवृत्ति भरण, सेवाका शर्त र सुविधा तथा सेवा गणना गर्ने सम्बन्धमा मन्त्री परिषदको निर्णय सर्वोच्चले बदर गरेको थियो। दोहोरो सरकारी

0: सुविधा रोक्न कानून ल्याइदै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्ने विधेयक संसदमा दर्ता उपशीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: गोर्खापत्रले नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाईचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको स्पष्ट पार्नुभएको छ। कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कड़ा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्र अहोरात र खटिनेछन्। प्रधानमन्त्री शाहले केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायत स्थानमा भएका दुखद घटना र त्यसपछि केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको जानकारी दिनुभयो। उहाँले यो दुखद घटनामा परि निधन भएका नागरिक जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। दोषीमाथि कार्यवाही गृहमन्त्री यससँगै खबर छ। गृहमन्त्री सुधन गुरूङले सुनसरीको देवानगंज घटनाका घाइतेहरूसँग भेट गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहित बिहिबार साँझ विराटनगर पुग्नुभएका मन्त्री गुरूङले राति विराट नर्सिङ होम पुगेर घाइतेहरूलाई भेट्नु भएको हो। घाइते र परिवारका सदस्यहरूसँग भेट गरी उहाँले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै दोषीमाथि सरकारले कार्यवाही गर्ने आश्वासन दिनुभयो। यता समन्वय गर्न निर्देशन उपशीर्षकको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशबाट निर्वाचित पार्टीका सांसदलाई तत्काल आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव र समुदायबीचको विश्वास कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। भाईचारा कायम राख्ने साझा संकल्प उपशीर्षकमा यससँगै खबर छ। तीन दिन अघि सुनसरीको देवानगंजमा भएको घटनाको प्रभाव मध्य प्रदेशमा पनि देखिएको छ। दुईजनाको ज्यान जाने गरी भएको उक्त घटनाको विरोधमा बिहिबार मधेशका केही जिल्लामा प्रदर्शन भएको छ। ती जिल्लाहरूमा केही संघ संस्थाले प्रदर्शन गरेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि शान्ति सुरक्षा कायम राख्न केही जिल्लामा कर्फ्यू आदेश जारी गरिएको छ। धार्मिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा कायम गर्न सरकारवालाले प्रदर्शनकारीलाई अनुरोध समेत गरेका छन्। नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: त्यस्तै फैलदै तनाव चुक्दै सरकार शीर्षकमा यसै विषयमा कान्तिपुर दैनिकमा पनि खबर छापिएको छ। सुनसरीको देवानगंज गाउँपालिकामा गत आइतबार भएको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीनजनाको मृत्यु भइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद गरेको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राखे तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिएनन्। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गरे। पाँचौ दिन सुरक्षा परिषदको बैठक बोलाए। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिएनन्। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता समेत देखाएनन्। पाँचौ दिन बिहिबार मात्रै गृहमन्त्री गुरूङ घटनास्थल सुनसरीतर्फ लागेका छन् भने प्रधानमन्त्री शाहले पनि बिहिबार मात्रै भिडियो सन्देश जारी गर्दै संयन्त अपनाउन अपील गरेका छन्। सुनसरीमा बुधबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव पारस छेत्री सहभागी थिए। केन्द्रबाट सरकारका उच्च अधिकारीहरू बैठकमा उपस्थित थिएनन्। सुरक्षा निकायले हिंसा हुन सक्ने सूचना सहितको प्रतिवेदन तीन वर्ष अघि नै सरकारलाई बुझाएका थिए, तर त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएन। सुनसरीमा घटना हुनु अघि आवश्यक सूचना लिने विषयमा सुरक्षा निकाय असक्षम भएको देखिएको छ। यी सबै गतिविधिले सरकारमाथि अहिले प्रश्न उठिरहेको छ। त्यस्तै आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव बिहिबार मधेस भर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिराहामा एकजनाको ज्यान गएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराहाको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीच प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरही दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको छ। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा ज्यान गएको छ। आइतबार राति देवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव बढ़ेको थियो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी सिराहा सप्तरी र धनुषामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञाको आदेश जारी भएको छ। सिराहामा ज्यान गुमाएका यादवको शव राजमार्गमै राखेर प्रदर्शन हुँदै आएको थियो। बिहिबार साँझ प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लाहान पठाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको घाँटीमा गोली लागेको छ। समस्या समाधानमा सरकारले तत्काल पहल कदमी लिन नसक्दा तनाव सुनसरीबाट सप्तरी सिराहा धनुषा र पर्सासम्म फैलिएको छ। हालसम्म दुई जिल्लामा तीनजनाको मृत्यु भएको छ भने सुनसरी घटनाको पाँचौं दिन बल्ल प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक भएकाले अहिले सर्वत्र प्रश्न उठिरहेको छ। फैलदै तनाव चुक्दै सरकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यता राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको छ। सामाजिक सद्भाव कायम गरौं राष्ट्रपति शीर्षकमा गोर्खापत्रले यो खबर छापेको हो।
0: सुनसरीको देवानगंजमा द्विपक्षीय बीचको झडपपछि उत्पन्न परिस्थितिले सरकारमाथि तीव्र दबाव परेको छ। मधेसमा भइरहेका पछिल्ला घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको राजीनामा माग गरेका छन्। विपक्षी दल नेकपा एमाले सुनसरी घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङको राजीनामा माग गरेको हो। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी छन्। त्यस्तै कप्तानगंज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने कांग्रेसले बताएको छ भने जेएनजी आन्दोलनको नजिर प्रधानमन्त्री बालेन्द्रमा पनि लागू हुन्छ भनी एमाले पनि प्रधानमन्त्रीप्रति प्रश्न उठाएको छ। बहुमतको दम्ब नदेखाउन सरकारलाई प्रचण्डले पनि चेतावनी दिएका छन् भने देशको परिस्थिति सहज नभएको विश्लेषण गरिएको छ। रविको प्रशंसा गर्दै देश चलाउन नसके बालिनले हात उठाए हुन्छ भनी आरिनले भनेका छन् भने सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ भनी खुशबु ओलीले प्रतिनिधि सभामा विचार राखेकी छन्। संसद बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित थिए। मधेसका राजसभा सांसदले पनि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री गृहमन्त्रीमाथि राजीनामाको दबाव एमालेको प्रश्न हिजो मान्छे मर्दा राजीनामा आज छुट शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: देश छाड्नेको ताती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले स्वदेशमै रोजगारीको वातावरण नबनाइदिएका कारण कामको खोजीमा देश छाड्नेको संख्या झन बढ़दै गएको छ। वैदेशिक रोजगारीमा जान कागजात बनाउन वैदेशिक रोजगार विभाग कोरिया ईपीएस शाखा राहदानी विभाग लगायत निकायमा पुग्नेको संख्या दिनहुँ बढ़दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतका वर्षहरूमा दैनिक 1500 विदेशी नै गरेका थिए। अहिले हरेक दिन त्रिभुवन विमानस्थलबाट 2000 नेपाली विदेशिन्छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082-83 792,187 जना नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्, जसमा पुरूषको संख्या 6,97,096 र महिलाको संख्या 95,000